पुनः स्वागत छ। बाँकी रहेका खबरहरू। गएको आर्थिक वर्ष 2082-83 बाह्र लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्ष भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्षमा नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक छन्। भारतपछि अमेरिकाबाट 1,11,325, चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा 100 बढी 1,54,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चीनमा गत चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटक वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू आर्थिक वर्षमा पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने, पर्यटक भित्र आउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। नीट प्रश्न पत्र लिक प्रकरणमा जोड़िएका भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि भारतीय राजधानी दिल्लीमा कक्रोच जनता पार्टीले विजय उत्सव मनाएको छ। विगत 36 दिनदेखि दिल्लीको जन्तर मन्तरमा जारी धरना र आन्दोलन सफल भएपछि सीजेपीका नेता तथा कार्यकर्ताहरूले खुशियाली मनाएका हुन्। मन्त्री प्रधानको राजीनामाको खबर सार्वजनिक भइसँग जन्तर मन्तरमा आन्दोलनरत कक्रोच जनता पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेर उत्सव मनाएका हुन्। यस आन्दोलनलाई उचाइमा पुर्याएर चर्चित सामाजिक अभियन्ता सोनम वाङचुङको समेत महत्वपूर्ण भूमिका रहेको थियो। मन्त्री प्रधानको राजीनामाको माग गर्दै वाङचुङले भोक हड़ताल बसेर आन्दोलनलाई थप सशक्त बनाएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले मन्त्री परिषदबाट राजीनामा दिएपछि सरकारबाट अन्य मागमा आश्वासन आएपछि कक्रोच जनता पार्टी सीजेपीले जन्तर मन्तरमा जारी 37 दिन लामो आन्दोलन फिर्ता लिएको छ। नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लबमा पत्रकार सम्मेलन गर्दै सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमा भित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको बताएका हुन्। कन्स्टिट्युसन क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता भएपछि सरकार माग पूरा गर्न सहमत भएको सीजेपीले जनाएको छ। सरकारले निट परीक्षार्थीका आत्महत्या गरेका परिवारहरूलाई उपयुक्त क्षतिपूर्ति दिने र भारतभर प्रदर्शनकारी विरूद्ध दर्ता भएका एफआईआर फिर्ता लिने आश्वासन दिएको छ। सीजेपीले सरकार समक्ष 5 बुधे माग पत्र पेश गरेको छ। अब 4 हप्तापछि सरकारसँग अर्को चरणको वार्ता हुनेछ। खेल समाचार। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा हिजो आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ। यसैबीच साफका महासचिव पुरूषोत्तम कडेलले साफ फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 गते भूटानको राजधानी थिम्पूमा आयोजना हुने साफले जनाएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट।
एमाले नेकपा बीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति, गण्डकी र मधेस प्रदेशमा थप परामर्श हुने, कर्णालीका मुख्यमन्त्री कडेलद्वारा पदबाट राजीनामा, डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढ़ीमा, गण्डकीको गाजा विधेयक प्रदेश सभामा नै फिर्ता, विदेश भ्रमणको नाममा ठगी गरेको आरोपमा पोखरामा दुईजना पक्राउ, 32 विश्व आदिवासी दिवस तनहुँमा 3 दिनसम्म विविध कार्यक्रम गरी मनाइने, म्याग्दी गाउँपालिका पास स्थित कान्छी बराई झरनामा साहसिक खेल क्यानोनिङले सफल परीक्षण, भारतमा शिक्षा मन्त्रीको राजीनामा पछि दिल्लीमा कक्रोच पार्टीको विजय उत्सव, जन्तर मन्तरमा खुसियाली, आन्दोलनका कार्यक्रमहरू फिर्ता र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक।

0: हवस् हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छ, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत, पर्दा, कार्पेट डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहुँ
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0 65 70 9 4 मोबाइल नम्बर 98 60 61 268
17: 98 60 60 268
19: प्रसन्न होमवर्क देखाउ त।
20: हस् टीचर।
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
20: टीचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 414 484 मोबाइल 98 560 33 384 र 98 560 67 988।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
23: तर महँगो होला नि
22: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसी का झ्याल ढोका
24: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम अब युपीबीसी को साथमा
24: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98 560 22 938 र 98 028 22 938।
26: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार।
27: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
26: पुराना गरगहना सँग नयाँ साथ फेर
27: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
26: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98 560 62 099।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9855-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: पारेको सहमति कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
6: सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
5: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
7: समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कारवाही हुने, दण्डित हुने, चाहिँ त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
6: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
5: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333-493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
5: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारी अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाटै भयो 200 कर्मचारीको सरूवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्यल थपेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल झगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
6: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तिनमा चिकित्सक भेटिँदैनन्। करोड़ौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठड़िएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनौ बिरामीको खचाखच भीड़ लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिविजोग देखिन्छ, यसले पनि कर्णालीको स्वास्थ्य क्षेत्र कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 जना मात्र छन्। विशेषज्ञ डाक्टरका 72 दरबन्दी रिक्त छन्। त्यसमा पनि जाजरकोट, डोल्पा, हुम्ला, मोगु, कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन्, जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
6: काया कहिरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: एनबीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
14: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
15: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
14: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
15: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
14: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
16: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
17: It's a goal! HIMSA goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
18: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,000,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000,00,000 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,00,000,00,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,000,00,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,00,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% नै खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री दिलीराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कैदी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिने एउटा एक्सन प्लान बनाउने सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष हो। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने, दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने, त्यो शुरूआत चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कारवाही गर्ने प्रक्रियाबाट शुरू गर्नुभयो भने तल तल जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि, विभागदेखि, मन्त्रालय, योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले, समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस, व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
4: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मनपरी ढंगले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना नहुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। त्यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुलै नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
4: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले वाचा गर्यो दुई वर्षमा दसवटा राष्ट्रिय गुरु आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण, त्यो वाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगत भन्दा फरक ढङ्गले जानुपर्ने खाँचो र आवश्यकता छ, र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराको त्यो एक्सक्युज हुन सक्दैन।
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नु पर्छ?
3: शिक्षा स्वास्थ्यमा जुन ढङ्गले चाहिँ यो 3% कर लिने गरिया छ, बिजुलीमा जुन किसिमको 5% भाटो लगाउने गरिया छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ खारेज गर्नुपर्छ भन्ने मलाई लाग्छ। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरिब र विपन्नलाई चाहिने तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ, र अझ आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन, थप रूपमा यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको त्यो नयाँ ढङ्गले चाहिने विचार गर्नुपर्ने, र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनुपर्ने खाँचो आवश्यकता छ।
1: वहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलीराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढ़ेको छ। यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ़दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो, यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश हो खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आजै उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्ममा बिक्री भइरहेको छ। यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको झण्डै 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता, किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रा पालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा 4 तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशीय खसीको मासु उपभोक्ता मारमा गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान, नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू को ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यंग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त बनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दवाब थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिपकेले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
5: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2

0: पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
1: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्र भन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
0: कपिलवस्तुको कपिलवस्तु नगरपालिका 5 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का भेटिएका छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम रहेको छ। कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: श्रमिकको वैज्ञानिक सेवा शुल्क निर्धारण गर्न र 598 म्यान पावर कम्पनीमाथि गरिएको कार्यवाही फिर्ता तत्काल नभई वैदेशिक रोजगारमा श्रमिक पठाउन नसक्ने भन्दै वैदेशिक रोजगार व्यवसायीले सरकारलाई अल्टिमेटम दिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अस्ति शुक्रबार युवा श्रम र रोजगार मन्त्री रामजी यादवलाई 15 बुधे माग बुझाउँदै 15 दिने अल्टिमेटम दिनुभएको हो।
0: र काठमाडौँमा अपराध हुने सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपरान्ह 12 बजेदेखि बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: नहुने बिरूवालाई पानी नपिना।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति। कोशी, बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
0: सरूवामा सुशासन मैत्री अभ्यास। अनलाइनबाटै 200 कर्मचारीको सरूवा। सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित। युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको। एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रो।

0: ओ भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मध्यम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
3: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
0: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
6: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने, पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191-74888 र 98448-48000।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर शोरूम।
11: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मी राज वागले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 98460261268,
11: 98560261268।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
15: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साटफेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 2 गौरा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463283811।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
22: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: शुक्ला गण्डकी एफएम 97.6।
26: त्यो तत्कालै चाहिँ वा निलम्बन चाहिँ हुनु हुँदैन हैन।
27: अहिलेको संविधानको व्यवस्था र अहिलेको सर्वोच्च अदालतको फैसलाले अलिक फरक गरेको छ। हिजो चाहिँ प्रतिनिधि सभाको 3 मान्य सदस्यले कुनै पनि न्यायाधीश अथवा संवैधानिक पदाधिकारी विरूद्ध माग दर्ता गर्यो भने त्यसको अध्ययन गर्ने, रिपोर्ट पेश गर्ने प्रक्रिया छ। र 1/4 चाहिँ दर्ता गर्यो भने स्वतः निलम्बन हुने व्यवस्था थियो र छ। तर अहिलेको जुन संविधान के अरे सर्वोच्च अदालतको फैसलाबाट चाहिँ त्यो कुरालाई अलिक फरक गरेको पनि उहाँहरूले बुझ्नु भएको छ भन्ने मलाई लाग्दछ।
26: जस्तो अब उहाँ चाहिँ यदि महाभियोग प्रस्ताव भयो, 1/4 प्रस्ताव गर्यो र त्यस पछाडि चाहिँ महाभियोगै लगाउने तयारी गर्यो भने उहाँहरूसँग पर्याप्त सिट संख्या छ, 182-183 ले भ्याउँछ, दुईटै नै चाहिन्छ।
27: यस्तो छ, अब त्यो संख्याको हकमा त उहाँहरूले कसरी गर्नुहुन्छ त्यो हेर्न बाँकी नै छ।
26: अहिले उहाँहरूसँग पर्याप्त भयो 82-83
27: राष्ट्रिय स्वतन्त्र पार्टी एउटा जिम्मेवार व्यक्तिहरूको समूह र दल भएको नाताले मलाई उहाँहरूकै संख्या र अन्य दलहरूले सहयोग गर्नलाई पनि त राष्ट्रिय विषय चाहियो नि। न्यायपालिका यस्तो एउटा अङ्ग हो, कार्यपालिका र व्यवस्थापिकालाई चेक एन्ड ब्यालेन्स गर्ने स्वतन्त्र न्यायपालिका रूपमा जुन स्थापित हुँदै आएको छ, यदि अहिले उहाँहरूले चाहिँ यो 3 मान्य न्यायाधीशको विरूद्धमा दर्ता गर्नुभयो भने त्यसले ठूलो एउटा अब समस्या ल्याउने अवस्था छ। जस उदाहरण रूपमा तपाईँले हेर्नुभयो भने यो 73 सालमा पनि नेपाली काँग्रेसको जुन नेतृत्वमा सरकार थियो त्यो बेला पनि मान्य सम्मानीय सुशीला कार्कीजीलाई जुन महाआयोग दर्ता गरियो र त्यो आधार कारण पुष्ट हुन नसकेका कारणले गर्दा त्यो फिर्ता लिनु पर्यो र पछि सर्वोच्च अदालतकै फैसलाबाट उहाँ फेरि पुनर्नियुक्ति पुनर्वहाली हुने जुन अवस्था सिर्जना गरेको थियो त्यसले गर्दा नेपाली काँग्रेस लगायत किने दलहरूले आजसम्म 10 पनि त्यसको असर उहाँहरूले भोगिरहेको हामी देख्न सक्दछौ। त्यसरी के लाग्छ भन्दा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको संसदले यस्तो कच्चा काम गर्छ भन्नेमा हामी सम्पूर्ण नागरिकहरू विश्वस्त छैन। हजुर, अहिले
26: होइन, महाभियोग लाग्नमा चाहिँ उहाँहरूसँग पर्याप्त सिट संख्या छ, उहाँहरूको पार्टीले मात्रै महाभियोग लगाएर चाहिँ उहाँहरूलाई निलम्बन गर्न सक्छ, उहाँहरूलाई हटाउन सक्छ।
27: मलाई जहाँसम्म लाग्छ अहिले सर्वोच्चको फैसला अन्तर्गत चाहिँ उहाँहरूले अहिले दर्ता गर्दैमा निलम्बन हुन्छ मलाई जस्तो मलाई लाग्दैन। यदि राष्ट्रिय स्वतन्त्र पार्टी र अहिलेको केही मानिसजीहरू मिलेर चाहिँ दर्ता गर्नुभयो भने फेरि अर्को पनि एउटा खेल सुरु हुन सक्छ। अहिले जसरी 3 मान्य न्यायाधीशको विरूद्धमा महाभियोग दर्ता भयो भने अहिलेको प्रधान न्यायाधीशजीको विरूद्धमा त महाभियोग दर्ता हुन सक्छ नि त। दर्तै मात्रै गर्यो भने 1/4 अर्को दलको पुग्ला नि त फेरि त्यहाँ। त्यसैले के गर्छ भने दर्ता गरेर ज्युडिसियरीलाई ध्वस्त पार्ने काम चाहिँ अहिलेको
26: महाभियोग पारित गर्न
27: संसद गर्दैन भन्ने मलाई विश्वास छ।
26: महाभियोग पारित गर्न त कम्तीमा दुईटै चाहियो होइन, आवश्यक हुन्छ। राष्ट्रपतिको उपराष्ट्रपतिको हकमा पनि संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा, राष्ट्रिय सभा होइन, तत्काल कायम रहेका कुल सदस्य संख्याको कम्तीमा दुईटै भन्छ। प्रधान न्यायाधीशदेखि सर्वोच्च अदालतका न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारीको हकमा प्रतिनिधि सभाको तत्काल कायम रहेको कुल सदस्य संख्याको कम्तीमा दुईटै बहुमत भन्छ। तर दुईटै त छैन नि त राष्ट्रिय स्वतन्त्र पार्टीसँग अहिलेको अवस्थामा।
27: पहिलो कुरा त मलाई के विश्वास छ भने
26: प्रस्ताव दर्तै गर्दा पनि उहाँहरू निलम्बन नहुने भइसके पछाडि बहुमतले पारित हुने त कुरै रहेन त्यसपछि।
27: हो, त्यस कारण मलाई के लाग्छ भने पहिलो कुरो त राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्य मानिसहरूले यो कुरामा एकमत हुन्छ भन्ने मलाई विश्वास छैन। स्वतन्त्र न्यायपालिका प्रति यसरी आक्रमण गर्दा त्यहाँ विवेक प्रयोग गर्ने मान्य सांसदज्यूहरू पनि हुन्छ भन्ने मलाई लाग्छ। दोस्रो कुरो द्वितीय पुरौनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै नपुग्ने र अन्य दलको पनि चाहिने भएको हुनाले अन्य दलले पनि त विवेक प्रयोग गर्नुहुन्छ भन्ने हिसाबले यो कुरा चाहिँ अगाडि बढ्दैन भन्ने मलाई विश्वास लाग्छ।
26: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कृष्णमान प्रधानजी। धन्यवाद, नमस्कार।
27: धन्यवाद।
26: उहाँ हुनुहुन्थ्यो संविधान भेद कृष्णमान प्रधान, आदरणीय श्रोता। नेपाली बहस पछाडि विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: को एकमात्र डीटीएच सेवा डिस्क हो,
1: डिस्क हो, खुशीको कनेक्शन।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
0: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
6: यतिखेर हाम्रो बीचमा पालिका बहसमा डोटीको जोराइल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा हुनुहुन्छ। ओझाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद धन्यवाद खेमजी।
6: के छ अब, डोटी त एकदमै राम्रो ठाउँ हो होइन, पर्यापर्यटनले पनि भरिपूर्ण ठाउँ हो। त्यहाँ चाहिँ अब खप्तर छ, शैलेश्वरी छ, बडी केदार छ होइन, त्यहाँ ठूला केदार भन्छ, त्यहाँको निकै ठूलो मेला लाग्ने ठाउँहरू पनि छन्। अब जोराइलको बासमती भने त्यो अब एकदमै राम्रो प्रख्यात बासमती पनि छ। तपाईँ त्यही ठाउँको सुन्दर ठाउँको एउटा गाउँपालिकाको अध्यक्ष दोस्रो कार्यकाल बिताउँदै हुनुहुन्छ होइन यतिखेर?
7: हो,
6: कस्तो छ? राम्रो छ? तपाईँले राम्रो काम गर्नुभयो, सुशासन ल्याउनुभयो स्थानीय तहमा, सबै जनप्रतिनिधिहरू आइसके पछाडि चाहिँ जनता एकदमै खुसी हुनुपर्ने ठाउँमा तपाईँका गाउँलेहरू, तपाईँका त्यो नगरकाहरू, गाउँपालिकाका सबै स्थानीयहरू खुसी छन् तपाईँलाई, तपाईँको काम कर्तव्य अधिकार देखेर?
7: ठिकै छ, जनताहरू सन्तुष्ट छन् भन्ने मलाई लाग्छ। हिजोको तुलनामा हिजो अब स्थानीय तह आउनुभन्दा अगाडि अब धेरै कुराको अभाव थियो, अब अहिले चाहिँ हामीले त्यो अभावलाई पूर्ति गर्दै गइरहेका छौँ होइन। अब त्यो पर्यटकीय क्षेत्रमा होस्, धार्मिक क्षेत्रमा होस्, चाहे कृषिको क्षेत्रमा होस्, चाहे सड़क सञ्जालको कुरा होस्, चाहे बत्तीका कुरा हुन्, चाहे टेलिफोनका कुराहरू हुन्, हामीले चाहिँ नि समस्या समाधानको प्रयास गरिरहेका छौँ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, युवालाई प्रोत्साहन गर्ने कुराहरू, कृषिका अनुदानका कुराहरू होइन, र अब स्वास्थ्यका कुराहरू।
6: अब कार्यकाल पनि धेरै छैन होइन, कार्यकालको अब करिब 8-9 महिना मात्र बाँकी छ होइन, 8-10 महिना बाँकी छ। यसो सम्झना लायक के छन् त नयाँ पुराना काम, किनभने दुईटै कार्यकाल तपाईँले नै सम्हाल्नुभयो अरे त्यहाँ?
7: अब हाम्रो सम्झना लायक कुरा भनेको खासमा चाहिँ सर्वप्रथम त हामीले चाहिँ शहीद भीमदत्त प्रति मतलब सम्झेर हामीले चाहिँ शहीद भीमदत्त पन्त किसान नेताको जहाँ घाँटीले टेको थियो उहाँको एउटा नारा थियो, कि त जो त हलो कि त छोड थलो, यदि होइन भने तिम्रो छैन भन्नु भन्ने जाने एउटा किसान नेताको जो गल्लेक भन्ने ठाउँमा, जोराइल गाउँपालिका वार्ड नम्बरको गल्लेक भन्ने ठाउँमा उहाँको घाँटी रेटिएको थियो। तत्कालीन सरकारले त्यो ठाउँमा हामीले सड़क पुर्यायौं, त्यसमा चाहिँ एउटा संरक्षण गर्ने काम गर्यौं किसान नेतालाई सम्झेर। त्यसपछि चाहिँ हाम्रो चाहिँ छहरा झरना भन्ने छ, जोराइल गाउँपालिका वार्ड नम्बर 2, छहरा झरना धार्मिक पर्यटकीय स्थल हो र त्यो चाहिने छहरा झरनालाई आज हामीले छहरा झरना बनाएका छौँ। त्यहाँ आज एकदम पर्यटकीय गन्तव्य बनेको छ, त्यहाँ भौतिक पूर्वाधारदेखि सड़कदेखि लिएर मन्दिर निर्माणदेखि लिएर संघीय सरकारसँग समन्वय गरेर माननीय प्रेम आले हाम्रो संघीय अब पर्यटन मन्त्री पनि हुनुहुन्थ्यो बीचमा, उहाँसँग पनि समन्वय गरेर जोराइल गाउँपालिका खुद आफैले त्यहाँको सड़क बाटोघाटोदेखि सबै कुराहरू हामीले गरिरहेको अवस्था छ। र अर्को चाहिँ हाम्रो त्यहाँ निरोडी दशैं भन्ने छ, त्यो चाहिने निरोडी दशैं हिजो धेरै वर्षदेखि द्वन्द्वको देशमा द्वन्द्व भइरहेको अवस्थामा त्यहाँ पूजापाठहरू रोकिएको थियो, निरोडी दशैंलाई पनि हामीले सुचारू गर्ने काम गर्यौं भने, अर्को चाहिँ तपाईँको यो घण्टेश्वर बाबाको मन्दिर छ महाभारत लेकमा, त्यहाँ पनि एउटा भौतिक पूर्वाधारको कमी थियो, सड़क पुगेको थिएन, सड़क सञ्जाल थिएन, ती कुराहरू हामीले गर्यौं भने, अन्य कुरा चाका केदार, भागेश्वर लगायतका मसानी देवता लगायतका धार्मिक चाहिने मठ मन्दिरहरू जस्तै जोराइलको तिहार मेला व्यवस्थित गर्ने कामहरू गर्यौं। यी हाम्रा धार्मिक
6: हामीसँग यतिखेर पालिका बहसमा जोराइल गाउँपालिका डोटीका अध्यक्ष दुर्गा ओझा हुनुहुन्छ, उहाँसँग आज कुराकानी गरिरहेका छौं। सम्झना लायक कामहरू के हुन अब 8-10 महिना बाँकी छ, दुई कार्यकाल उहाँले सम्हाल्नुभयो, डोटीका जनताले, जोराइली जनताहरूले उहाँलाई चाहिँ फेरि दुईपटक कार्यकालका लागि पत्याउनु भयो, र स्थानीय तहमा भएका राम्रा उल्लेखनीय कामहरूका विषयमा पनि हामी बहस गर्छौं, र त्यहाँ भएका केही व्यथितिकाहरूका विषयमा पनि हामी छलफल र बहस गर्नेछौं। किनभने स्थानीय तह भनेको नजिकको सरकार हो, घर घरको सरकार हो, घरमा सिंहदरबार आयो तर कतिपय ठाउँमा सिंहहरू पनि आए भन्ने खालका पनि आवाजहरू उठ्ने गर्दछन्। छिमेकी गाउँपालिकाका विषयहरूमा पनि कैयन प्रश्नहरू उठ्छन् र तपाईँ भन्दै हुनुहुन्थ्यो राम्रा कामहरू सम्झना लायक कामहरू गर्यौं भनेर के बाँकी छन् र कन्टिन्यू गर्नुहोस् यसमा।
7: हजुर हजुर, अनि अर्को चाहिँ तपाईँको यो स्वास्थ्यको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा हाम्रो चाहिने अब दुर्गम गाउँहरूमा तपाईँको चाहिने स्वास्थ्य स्थापना गरेका छौँ, बर्थिक सेन्टरहरू स्थापना गरेका छौँ 8 हामीले, होइन अब यो स्वास्थ्य अब संस्थामै यो शिशु जन्माउने उद्देश्यले मातृ शिशु चाहिने कार्यक्रम सञ्चालन गरेका छौँ, बर्थिङ सेन्टरहरू स्वास्थ्य एकाइ केन्द्रहरू सञ्चालन गरेका छौँ, प्रत्येक वार्डमा चाहिने ल्याब सञ्चालन गरेका छौँ र बुडरको चाहिने प्राथमिक स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य चौकीको रूपमा हामीले स्थापना गरेका छौँ र अन्य अब स्वास्थ्य चौकीमा चाहिने इक्विपमेन्टहरूको व्यवस्थापन गरेका छौँ र जोराइलको वार्ड नम्बर 3 चाहिनेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले आउने बित्तिकै 82 लाखको चाहिने इक्विपमेन्टहरू त्यहाँ गरेका छौँ र त्यहाँ एमबीबीएस डाक्टरहरू पनि व्यवस्थापन गरेका छौँ, होइन त्यो कुरा स्वास्थ्यको कुरा रह्यो र त्यहाँ महिला स्वयं सेविकाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू पनि हामीले लागू गरेका छौँ। त्यस्तै किसिमले कृषिमा पनि हामीले एक गाउँ एक उत्पादनको कार्यक्रम गरेका छौँ, तपाईँको चाहिँ अध्यक्ष कृषि विशेष कार्यक्रम पनि हामीले कार्यक्रम चाहिँ गरेका छौँ र तपाईँको चाहिने किसानहरूलाई अनुदान दिने कुराहरू गरेका छौँ, जोरा बासमती धान लगायत कृषि उत्पादन बजारीकरणको प्रयास गरिरहेका छौँ, विभिन्न माध्यमबाट बजारीकरण गर्ने लेबलिङ प्याकेटिङको पनि हाम्रो कार्यक्रम हामीले रहेको छ, आज महिनाभित्रै त्यो पनि हामी अब सम्पन्न गर्नेछौँ, होइन त्यस्तै किसिमले त्यो जोराइलको त्यो फाँटमा जाने नदी कटान गरेर एकदमै क्षेत विक्षेद भएको अवस्था थियो, त्यसलाई नदी नियन्त्रण पनि हामीले गर्ने जाने कामहरू गरिरहेको अवस्था छ।
6: जोराइलको बासमतीले गर्ने प्रचार प्रसार गर्नुपर्ने थियो, जति देशव्यापी राष्ट्रव्यापी बनाउन सक्नुपर्ने थियो, त्यो सक्नु भएन नि त तपाईँले, होइन?
7: होइन, हामीले अहिले पनि काठमाडौँमा मौलिक भान्सा घरमा तपाईँ जान सक्नुहुन्छ, प्रत्येक शनिबार बिहान 8 देखि 12 बजेसम्म जोराइलको बासमती त्यहाँ तपाईँ पाउन सक्नुहुन्छ। म यही सञ्चार माध्यम मार्फत त्यो पनि अनुरोध गर्न चाहन्छु, योभन्दा अगाडि पनि विभिन्न कार्यक्रमहरूमा हामीले जोराइल बासमतीको प्रचार प्रसार विभिन्न स्टोरहरूमा राख्ने काम गरेका छौँ र त्यसको चाहिँ लेबलिङ प्याकेटिङको कामहरू गर्ने कुरा हाम्रो चाहिँ भइरहेको छ, किसानहरूलाई त्यो किसिमले प्रोत्साहन गरिरहेका छौँ, त्यसको गुणस्तर को लागि वृद्धिको लागि पनि हामीले काम गरिरहेको अवस्था छ। त्यस्तै किसिमले तपाईँको चाहिने युवा उद्यमहरू युवा व्यवसाय गर्ने जो चाहिने हाम्रो जोराइल गाउँमा जो गरिरहेका छन् त्यो पाइन्टको खल्टीमा हात राख्ने होइन, काम छिन्को नबाँच्ने अनि कुराहरू ठुल्ठुलो गर्नेको लागि त हामीले केही भन्नु छैन, तर अब कृषिमा लागेका रोजगारमा लागेका उद्योगमा लागेका युवाहरूलाई हामीले युवा उद्यम प्रोत्साहन कार्यक्रमहरू अहिले पनि गरिरहेका छौँ, यहाँ हामीसँग डाटा दिन सक्छौँ, चेक पनि गर्न सक्नुहुन्छ।
6: अहिले एउटा कुरा के छ भने नि अब संघ सरकारमा पनि पालिकामै अनुभव भएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ होइन, अहिले त राम्रै तादम्यता मिल्यो होला नि त, भेटघाट गर्नुभयो?
7: भेटघाट दिने टाइम दिनु पर्यो नि, आलोचना गरे जस्तो हुन्छ होइन, र ठिकै छ भेटघाट भइहाल्ला, अझै उहाँको 5 वर्ष कार्यकाल छ होइन, उहाँले पनि अब राम्रै गर्नुहुन्छ होला भनेर नै नेपाली जनताले चुपचाप घण्टी छाप भनेर त्यत्रो म्यान्डेट चाहिँ दिनुभएको छ होइन, उहाँलाई बधाई पनि दिन चाहन्छु यहाँको सञ्चार माध्यमबाट होइन, तर उहाँले कमसेकम चाहिने स्थानीय तहको प्रमुख भइसकेपछि अब यो वित्तीय सामान्यकरणको जो चाहिने पैसा हाम्रो योभन्दा अगाडि पनि काटिन्थ्यो र अब अहिले पनि अघिल्लो आर्थिक वर्षमा पनि काटिएको छ भनौँ न, यो कुरालाई नगर्नुपर्छ जस्तो मलाई लाग्छ, र अन्य कुराहरू कर ट्याक्सका कुराहरू शिक्षामा स्वास्थ्यमा अस्ति पनि भर्खरै त्यो फिर्ता गरिएको छ होइन, यी कुराहरूमा अलिकति ध्यान दिनुपर्थ्यो भन्ने हो, र स्थानीय तह प्रमुख हाम्रो सामान्य प्रधानमन्त्रीज्यूलाई होइन त्यही अनुरोध गर्न चाहन्छु, स्थानीय तहको कृषि बजारीकरणको व्यवस्था उहाँले गरिदिनु पर्यो, कृषि बजारीकरणको, र अर्को कुरा चाहिँ स्वास्थ्यको ग्यारेन्टी शिक्षाको ग्यारेन्टी भन्ने कुरा छ, अहिले मान्छे उपचार नपाएर अकालमा ज्यान गइरहेको अवस्था छ, हाम्रो गाउँघरमा तमामन दीर्घरोगीहरू छन्, तमामन किसिमका जाने बिमारीहरू अहिले पनि तपाईँको जाने त्यो हस्पिटलमा गयो भने 5 लाख 10 लाख 3 लाख रुपियाँ जम्मा नगरिकन उनीहरूको औषधि हुँदैन, शिक्षामा त्यस्तै मान्छे पढ्नमा ट्यालेन्ट छ तर के गर्न गरिब छ, उसले पढ्न पाइरहेको अवस्था छैन, यी सबै कुरालाई के कसरी हुन्छ तारतम्य मिलाएर होइन अब सुखी नेपाली समृद्ध नेपाल बनाउने त सबै लागेर हुने कुरा हो, र अर्को कुरा सामान्य प्रधानमन्त्रीलाई के पनि भन्न चाहन्छु भन्दाखेरि सबै राजनीतिक दलको सहमति सहकार्यमा काम गर्दा बेटर होला जस्तो मलाई लाग्छ होइन, अब यो कुरा के छ भन्दाखेरि जाने सबै कुरा मैले नै जानेको छु, म सबै कुरा म जानेको छु भन्ने कुराहरू त्रिकालदर्शी जस्तो जाने नभएर सबैसँग समन्वय सल्लाह गर्ने र स्थानीय तहका हाम्रो गाउँपालिका राष्ट्रिय महासंघ छ, नगरपालिका संघ छ, होइन, उहाँहरूसँग पनि समन्वय गरेर के कस्तो गर्न सकिन्छ र स्थानीय भनेको छ वास्तवमा देशकै सरकारको पिलर हो जस्तो मलाई लाग्छ। स्थानीय तह भनेको पिलरसँग पनि अलिकति समन्वय सहकारी गरेर खास गरी
6: अब त उहाँहरूले के भन्नुभएको छ भने नि अब स्थानीय तहमा दलका मान्छे होइन दलविहीन जनप्रतिनिधि आउँछन् अबदेखि, होइन
7: यस्तो छ, यो दलीय व्यवस्थामा दलको मान्छे नै आउँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ, होइन, त्यो चाहिँ नै अब उहाँको त्यो के कुरा हो मलाई थाहा भएन। दलीय व्यवस्थामा दलकै मान्छे आउनुपर्छ, दल भएको व्यवस्थामा लोकतन्त्रमा अब प्रजातन्त्रमा होइन दलीय व्यवस्थामा जहाँ पनि दलकै मान्छे आउनुपर्छ जस्तो मलाई लाग्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि दल भइसक्यो होइन, उहाँहरूको कतिपय मान्छे कुरा के छ भने निर्दलीय जस्तो चाहिँ व्यवहार र कुरा गर्नुहुन्छ जस्तो मलाई लाग्छ। त्यही भएर उहाँ पनि अब दल भइसक्नु भयो, उहाँको पनि नारायण भइसकेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह गन्ती होइन, त्यही भएको हुनाले उहाँ पनि दल भइसकेको हुनाले दलीय व्यवस्थामै संघ प्रदेश चलिरहेको अवस्था छ र तल पनि दलीय व्यवस्थामा जाँदा बेटर हुन्छ जस्तो मलाई लाग्छ।
6: उहाँ त अस्ति पहिले भइसकेको थियो, अस्ति त भात खुवाई पनि भइसक्यो नि त अब चितवनमा होइन,
7: नारायण त अस्ति भर्खर यो चुनावमा भयो, अब चाहिँ पास्नी चाहिने भर्खर भएको छ, पास्नीमा पनि पहिलो गाँसमै ढुङ्गा लाग्यो जस्तो मलाई लाग्छ है। अब होइन होइन, मैले एउटा कुरा हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि फरक प्रसङ्ग भए पनि अस्तिको यो सुकुमवासीहरूको बेचेती यहाँ देखियो अब काठमाडौँमा होइन, उहाँ एउटा मेयर भएको मान्छेले अब सुकुमवासीलाई यो असार साउनको महिनामा खेद्नु थिएन बरु असोज कार्तिक महिनामा दसैँ तिहार मानेर उहाँहरूको रेकर्ड लिएर होइन कहाँ व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा गरिदिए भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो मलाई लाग्छ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। 17 असार 2081 तत्कालीन माओवादी केन्द्रसंघको सत्ता सहकारी तोड्दै कांग्रेस एमाले गठबन्धन घोषणा गरेका थिए। 7 बुधे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देवालले स्थायी सरकार बनाउने बताएका थिए। सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली संघीय सरकारको प्रधानमन्त्री भए हुनुभयो भने साथी प्रदेशमा भागवण्डा गरियो। संघीय सरकारको नेतृत्व देउवालाई हस्तान्तरण नगर्दै गत वर्षको जेएनजी आन्दोलनले ओलीलाई बहिर्गमन गर्न बाध्य बनायो। विगतको सत्ता समीकरण अनुसार नै कांग्रेस एमाले प्रदेशमा गरेको सहकार्य अब टुटेको छ। प्रदेशको बजेटका कारण कांग्रेस एमाले बीचको असमझदारीका कारण सुदूरपश्चिमबाट टुटेको सहकार्य औपचारिक रूपमा अन्त्य भएको छ। ठूला दुई वामपन्थी दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले पुनः 754 दिनपछि सत्ता सहकार्य गर्ने निर्णय गरेका छन्। दुई दलबीच एमाले 3 र नेकपाले 2 प्रदेश सरकारको नेतृत्व गर्ने गरी सहमति भएको छ। हिजो एमाले अध्यक्ष ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच प्रदेशसभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने 3 बुधे सहमतिमा हस्ताक्षर भएको छ। संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी एमाले गर्ने र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमतिमा लेखिएको छ। मध्य प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्यालाई समाधान गर्न दुई वामपन्थी शक्ति भएको नेकपाका नेता वर्षमान पुनले बताउनुभयो। अहिले प्रदेशमा देखिएको डेडलक फुकाउन सहकार्य घोषणा भएको पुनले हिजो साँझ भन्नुभयो। जनताको चाहना अनुसार राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन हामी दुई राजनैतिक दलहरू सहमतिमा पुगेका हौं। एमाले केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यले कांग्रेसले सिद्धान्तको नाममा अपनाएको अलमल र दिशाहीन नीतिका कारण वामपन्थी दलबीच सहकार्य गर्नुपर्ने परिस्थिति आएको बताउनुभयो। संकटपूर्ण घड़ीमा राजनैतिक दलहरूका लागि परम्परागत सत्तापक्ष वा प्रतिपक्षको सीमाभन्दा माथि उठेर संविधान, लोकतन्त्र र देशको वृहत्तर हितका लागि एकजुट हुनु अपरिहार्य आवश्यकता बनेको छ। उहाँले भन्नुभयो, देश र जनताको मुद्दा नै हाम्रो पहिलो प्राथमिकता हो। संकटको यो घड़ीलाई नजरअन्दाज गरी सिद्धान्तको नयाँ जामा खोज्ने दोहोरो मापदण्ड अपनाउनु कुनै पनि जिम्मेवार दलका लागि सुहाउने विषय होइन। 5 प्रदेशमा सत्ता सहकारी सहमति भए पनि मधेश र गण्डकीमा भने एमाले र माओवादी मिल्दा समेत निर्णायक हुने अवस्था छैन। मधेशमा कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारमा एमाले र नेकपा पनि सामेल छन्। मधेस प्रदेशमा भने तीनवटै दलका नेता बसेर सरकारलाई निरन्तरता दिने निर्णय गरेका थिए। गत 12 जेठमा सरकार विस्तार गर्नु अघि तीन दलबीच चुनावसम्मै निरन्तरता दिने लगायतको 15 बुधे सहमति भएको थियो। हाल कायम 103 सदस्यीय मधेस प्रदेशसभामा एमाले र जनता समाजवादी पार्टीको 24, कांग्रेस 22, नेकपा 15, जनमत 13, संघीय समाजवादी र राप्रपाका 1-1 जना छन्। गण्डकीमा समेत सरकार बदल्न एमाले नेकपालाई सहज छैन। 60 सदस्यीय गण्डकी प्रदेशसभामा हाल 59 सदस्य कायम छन्। बहुमतका लागि 30 सीट आवश्यक पर्छ। गण्डकीमा सबभन्दा ठूलो दल कांग्रेसको 27 सीट छ भने एमालेको 22 र नेपाली कम्युनिष्ट पार्टीका 7 सदस्य छन्। यी दुई दलको सीट संख्या जोड्दा 29 मात्र पुग्छ, जुन बहुमतका लागि 1 सीट कम हो। गण्डकीमा राप्रपाका 2 र बाबुराम भट्टराई नेतृत्वको नेसपाका 1 सदस्यले अहिले पनि कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै समर्थन गरेका छन्। दुवै दल पाण्डेकै निरन्तरताको पक्षमा रहेको कारण नयाँ गठबन्धन सरकार बन्ने अवस्था कठिन देखिएको छ। गण्डकी प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको चर्चित गाँजा विधेयक प्रदेश प्रमुख दिलीराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र विद्यमान संघीय कानूनसँग बाजिएको ठहर गर्दै प्रदेश प्रमुख भट्टले शुक्रबार सन्देशसहित प्रदेशसभामै फिर्ता पठाउनु भएको हो। प्रदेशसभा सचिवालयले 30 अचारमा सभामुखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा विधेयक पेश गरेको थियो। त्यसको 9 दिनपछि अर्थात 8 साउन प्रदेश 8 साउनमा प्रदेश प्रमुख भट्टले संवैधानिक प्रावधान अनुसार विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने निर्णय लिनुभएको हो। प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि विधेयक सन्देशसहित फिर्ता पठाएको हो। प्रदेश प्रमुख यो निर्णयमा संवैधानिक तथा कानूनी आधार लिएको जनाइएको छ। नेपालको संविधानको धारा 57 उपधारा 6 प्रदेशसभा गाउँसभा वा नगरसभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनुपर्ने स्पष्ट व्यवस्था छ। उक्त संवैधानिक प्रावधान अनुसार प्रदेशसभाले बनाएको कानून संघीय कानूनसँग बाजिएको हदसम्म स्वतः अमान्य हुने गर्छ। यसैगरी संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर समुदाय 2077 दफा 4 उपदफा 2 प्रदेशले कानून निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू तोकिएका छन्। उक्त उपदफाको खण्ड खमा प्रदेशले आफ्ना एकल वा साझा अधिकारको विषयमा कुनै पनि कानून वा नीति बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने स्पष्ट कानूनी व्यवस्था छ। गण्डकी प्रदेशसभाले तयार पारेको गाँजा सम्बन्धी विधेयकले यी संवैधानिक तथा कानूनी आधारहरूलाई उल्लंघन गरेको सन्देशमा उल्लेख छ। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका 2 संचालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा 5 पर्सेङमा संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वार्ड नम्बर 12 26 वर्षीय विवेक रिग्मी र भारतीय नागरिक मोहम्मद यासिर रहेको जनाइएको छ। वडा प्रहरी कार्यालय बैदमका प्रहरी न्याय उपरीक्षक डीएसपी नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरे पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ। कम्पनीले दुवै सिंगापुर मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो। प्रति व्यक्ति 4-5 लाख रूपियाँसम्मको प्याकेज बनाएर शुरूमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनीले बन्द गरेर संचालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाएको प्रहरीको दावी छ। डीएसपी भट्टराईका अनुसार कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो। छापामाने क्रममा कम्पनीमा कार्यरत 15 युवतीहरूलाई प्रहरीले फेला पारेको थियो। उनीहरूलाई आवश्यक सोधपूछ र सम्झाइ बुझाइ गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। निर्माण थालेको 80 महिनापछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग अब चाहिँ सञ्चालनमा आउने भएको छ। भोलिदेखि सञ्चालन हुने सुरुङ 24 घण्टा खुल्ला हुनेछ। पहिलो लटमा आपतकालीन सबै साधनलाई सुरुङ खुल्ला गरिनेछ। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन भोलि एम्बुलेन्स फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीका लागि मात्रै अनुमति दिइनेछ। सुरुङ मार्ग प्रयोग गर्ने सबै साधनलाई शुल्क पनि तोकिसकिएको छ। पैदल यात्री 2-पाङ्ग्रे 3-पाङ्ग्रे सवारी नन मोटराइज सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल पेट्रोल ग्यास लगायत अत्याधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एन ट्यागको व्यवस्था गरिएको छ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा छन्। सर्वेक्षण अनुमति पत्र अध्ययनदेखि पीपीएसम्म पुग्दा प्रति मेगावाट 50-60 लाख रूपियाँ लगानी भइसकेको हुने ऊर्जा प्रवर्धकको दावी छ। तसर्थ यसरी लगानीकर्तालाई अन्यलमा पार्न नहुने उनीहरूको भनाइ छ। पीपीए गरे पनि जलविद्युत आयोजना बनाउन न्यूनतम 5 वर्ष लाग्छ, त्यसैले पीपीए रोकिरहे दीर्घकालमा ऊर्जा संकट निम्तन सक्ने सरकारवाला बताउँछन्। प्राधिकरणका अनुसार गएको मध्य असारसम्म ग्रिड आबद्ध सम्झौता सम्पन्न भई पीपीएको प्रतीक्षामा रहेका मध्ये 2,556.30 मेगावाटका 102 नदी प्रवाही र 5,276.30 मेगावाटका 31 आयोजना अर्ध जलाशयुक्त 1,491 मेगावाट क्षमताका 2 जलाशयुक्त आयोजना छन्। पीपीएका लागि आयोजन दिएका मध्ये नदी प्रवाही 122 आयोजना छन्। यिनको क्षमता 1,874 मेगावाट छ। 19 आयोजना अर्ध जलाशयुक्त छन्। यिनको क्षमता 1,548 मेगावाट छ। यसैगरी 3,679 मेगावाट क्षमताका जलाशयुक्त 5 आयोजना छन्। यसरी कुल 16,425 मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा छन्। न्यून बिजुली खपत प्रसारण पूर्वाधार बिक्रीका लागि बजार लगायतको अभाव देखाउँदै सरकारले 2079 यता प्रबन्धकले निवेदन दिए पनि पीपीए गर्न आलटाल गरिएको छ। 10 मेगावटसम्मका आयोजनाको पिपिए स्रोत हुँदै आए पनि गत आर्थिक वर्ष यता हुन सकेको छैन। गत आर्थिक वर्षको बजेटमा नदी प्रवाही आयोजनाको लेऊ र तीर टेक एण्ड पे अवधारणा अनुरूप पिपिएको व्यवस्था गरिएपछि आयोजनाको पिपिए रोकिएको हो। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्ने भनेको छ, कार्यान्वयनमा आइसकेको पनि छैन। सञ्चालनमा आइसकेकादेखि सर्वेक्षण तथा निर्माण अनुमति पत्र प्राप्त गर्ने विभिन्न चरणमा रहेका 923 जलविद्युत आयोजनामा 13 खर्ब 10 अर्ब रूपियाँ लगानी भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको एक अध्ययनले उल्लेख गरेको छ। तनहुँको म्याग्दे गाउँपालिका 5 स्थित कान्छी बराई झरनामा हिजो साहसिक खेल क्यानोनिङ परीक्षण गरिएको छ। करिब 70 मिटर अग्लो झरनामा सुरक्षित उपकरण र डोरीको सहायताले गरिएको क्यानोनिङमा स्थानीय तथा विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेखित सहभागिता रहेको वडाधीशी शिवबहादुर आलेले जानकारी दिनुभयो। सो परीक्षणको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले समेत अवलोकन गर्नुभएको थियो। झरनालाई साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा प्रबन्धन गर्ने उद्देश्यले म्याग्दे गाउँपालिका 5 को ओडाकारले र फन नेभर इन एडभेन्चर नेपालको समन्वयमा कार्यक्रम आयोजन गरिएको हो। आयोजक अनुसार परीक्षण सफल भएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। 2082/24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे सरकारी सवारी साधन र कार्यालयका कवाड सामग्री परिसरमा थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदै गएको थियो। अल्पत्र परेका ती सामग्रीको प्रशासनिक फर्छोट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको जनाइएको छ। तनहुँको आबुखरिन गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिका वार्ड नम्बर 1-6 38 जना भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित गरी लाल पूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा समतापूर्वक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो। यसैबीच जिल्लामा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य प्रभावित भएको बताइएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले 32 विश्व आदिवासी दिवस 3 दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ। परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा हिजो बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो। जसअनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था, राजनैतिक दल तथा अन्य सम्बन्धित निकायसँग आदिवासी जनजातिका हक अधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठी गरिनेछ। साउन 23 गते माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिता र 24 गते जिल्लाका 10 वटा स्थानीय तहहरूमा सांस्कृतिक झाँकी र रयाली सहित विविध कार्यक्रम गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आउँदो भदौ 20 र 21 गते हुँदैछ। महाधिवेशन तथा 72 वार्षिक साधन सभाको मिति तय गरेसँगै नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। कुनै बेला व्यावसायिक घटनाको प्रतिष्ठासँग जोड़िने यो निर्वाचन अहिले व्यक्ति समूह र समुदाय केन्द्रित बन्न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो दावेदार प्रस्तुत गर्नुभएको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघ संस्थामा रहेर सक्रिय रहेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो ज्ञान, सिप र नेतृत्वदायी भूमिकालाई व्यवसायको हकित र एकताका लागि प्रयोग गर्ने अठोट व्यक्त गर्नुभयो। कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बन्नुभएका बुद्धाचार्यले व्यवसायको सामिप्यमा रहेर सेवा गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा राख्नु भएको छ। उहाँले विगतको सद्भावलाई कदर गर्दै आगामी दिनमा अझ सफल रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ। संघको विभिन्न उपसमिति, कार्य समिति सदस्य र उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव उहाँसँग छ। गोर्खा जिल्लामा पछिल्लो समय अकबरे खुर्सानी खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ़दै गएको छ। राम्रो बजार उचित मूल्य र बाँदरबाट हुने क्षति न्यून हुने भएकाले किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक अकबरी खुर्सानी उत्पादनतर्फ आकर्षित भएका हुन्। जिल्लाको शहीद लखन गाउँपालिका दुईका कृषक खिलबहादुर श्रेष्ठले कृषि विकास कार्यालयको सहयोगमा 30 रोपनी क्षेत्रफलमा अकबरी खुर्सानी खेती शुरू गर्नु भएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन बढ़ाउने लक्ष्यका साथ श्रेष्ठले खेती विस्तार गर्नुभएको हो। कृषक श्रेष्ठका अनुसार अगुवा र खुर्सानी अन्य बालीको तुलनामा बाँदरको समस्या कम हुने, बजारमा सहज बिक्री हुने र राम्रो मूल्य प्राप्त हुने भएकाले यसबाट राम्रो आमदानी लिन सकिने सम्भावना रहेको छ। गएको आर्थिक वर्ष 82-83 12 लाखभन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 81-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबभन्दा बढ़ी 1,24,821 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखा अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहने जनाइएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको छ। कक्रोच जनता पार्टी सीजेपीले दिल्लीको जन्तर मन्तरमा लगभग एक महिनादेखि उहाँ विरूद्ध प्रदर्शन गरिरहेको थियो। राष्ट्रपति भवनले एउटा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपति द्रौपदी मुर्मूले धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको छ। सो विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिले प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। प्रह्लाद जोशी हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुनुहुन्छ र नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहनु भएको छ। यसैच केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्तापछि कक्रो जनता पार्टीले प्रदर्शनकारीहरूलाई फिर्ता जान अपील गरेको छ। पाकिस्तानमा चलिरहेको कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSSUKL@gmail.com।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकुना गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-2630।
15: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
20: मोबाइल 98560-055-77।
21: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
22: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
21: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
22: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइ

0: निम्ताउ।
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूछाए बाढी र पहिरोबाट बचौं र बचाऊ।
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं।
1: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछए रोकिन्छ पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
0: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175, 98 5 60 63 175।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0 65 571 479, मोबाइल 98 5 60 62 65, 98 4 68 64 145।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ।

0: भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर
2: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268 र 9664453031।
3: आज पनि खाना काँचे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
7: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
7: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
8: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, कन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
0: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702525, मोबाइल 9556338 9841356558।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
1: फोन नम्बर 0614510000,
10: 0614510002, मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9560231128 र 9462014726।
1: शुक्ला गण्डकी एफएम 97.6।
14: तपाईँको आजको राशिफल शुक्लागन्धकी एफएम 97.5

0: मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
1: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
2: तपाईँको गाउँ घर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।
3: नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रम अर्को रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल साउन महिनाको 10 गते आइतबार, यसै सम्म 2026 जुलाई, 26 तारिक सको सम्मत 1947, नेपाल सम्मत 1146, सत सम्मत 1948, नेपाल सम्मत 1146। आज असार शुक्ल पक्षको द्वादशी तिथि, सूर्यदेव बिहान 5:24 भयो भने सूर्यास्त साँझ 6:58 हुनेछ। कार्यक्रम श्रोतहरू, आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 भक्ति गीत संगीतहरू, 5:25-5:50 शुक्ला गण्डकी समाचार, 6:30 काया कैरन, 7:30 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:30-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ कार्यक्रम सुखद बिहानी, 8:00-9:00 बर्दिन्द नेपाल, 9:15 नेपाल खबर, 9:15-10:00 गाम्बेसीको भाका, 10:15 शुक्ला गण्डकी समाचार, 10:15-12:00 हेलो शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 बिना पब्गी संगीतहरू, 1:00-2:00 लुगी संगीत, 2:00-3:00 इनकी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधारित गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-36:00 नेपाल दर्पण, 7:00-7:00 नेवारी भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:00-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 नेपाली सैनिक, 8:45-9:00 विभिन्न गीत संगीतहरू, 9:00-10:00 पनि विभिन्न गीत संगीतहरू कार्यक्रममा स्थान दिने गर्दछौ। 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यो त थियो आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी पश्चात पनि अपालो रहेको छ तपाईँको राशिफलको। राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा माछे चुचे चोलाली लुले लुवा तारकीय काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ भने समाजले पदे जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले पनि मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै कामहरू गर्न सकिनेछ। टाढिएका साथीभाइहरू नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसरहरू थमाउनेछन्। उपलब्धिको स्रोतहरू पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुनेछ। वृष राशिमा माघेर इउएओ बाबी बु बेबु परिस्थिति वश कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आकस्मिक समस्याले दौड़धुपहरू गराउन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आरबीआरमा सजग रहनुहोला। गोपनीयता बाहिरिनाले समस्या देखा परे पनि उचित समयमा सहयोगीहरू जुट्नेछन् र नियमित कामहरू सम्पादन हुनेछ। मिथुन राशि माघेर काकीको घाँग सकिएको हो। प्रियजनसँगको भेटघाट दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मञ्जनको समय छ। आमदानी बढ़ाउने कामहरू शुरू हुनेछन् भने व्यापार बढ़नेछ। सब व्यवसायको सन्दर्भमा रमाइलो यात्राहरू जुट्ने अवसर छ भने भौतिक साधनहरूले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। साथीभाइहरूसँग उत्साह प्राप्त हुनेछ। कर्कट राशिमा फेर हि हु हे हो डाडी डुडेडो चुनौती अंगाल्नु परे पनि 8 लक्ष्यमा पुर्याउनेछ। रोग तथा शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समय जित हासिल हुनेछ भने ईर्ष्या गर्नेहरूले स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता दिलाउनेछ। समस्या पञ्चायत अधिकारी स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सिंहराशिमा फेर मामी मुमे मोटा टिटुटे अध्ययनको लगभग बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्त सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ भने लक्ष्यानुसार समयमै कामहरू सम्पादन हुनेछ। कन्या राशिमा सेटो पपेपु सर ठपेपु समझदारीका समस्याहरू सूचनाले दिगो फाइदा हुने योजनाहरू अघि बढ़ाउन सकिनेछ। अन्यमा मान्यजनको सुझाव सिरोधार्य गर्दा लाभ मिल्नेछ भने रुकेका कामहरूमा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभए भित्राउने समय छ। दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ। तुलाशि विभिन्न उपहारहरू प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका कामहरू बन्ने र नयाँ कामहरू शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा सजग बसाउने मौका छ। वृश्चिक राशि वेशरचना मान्छे त नानी नुनेनो याइयो दिगो काम प्रारम्भ हुनेछ भने व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफिक काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोतहरू प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधनहरू जुटाउने अवसर मिल्नेछ भने मनग्य धनार्जन धन लाभहरू हुनेछ भने सुख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ। धनुराशि धनराशि मार्छ एयो भवि भू धफा ढबे मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीका स्रोतहरू फेला पर्नेछन् भने पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै कामहरू बन्नेछ। बिछोड़िएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ भने आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। मकर राशि मार्छ भोज जेखीको खर्चको जोगो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् भने खर्च लागे पनि दिगो फाइदा हुने कामहरू फेला पर्न सक्छ। टाढाका साथीभाइहरूको निम्तो प्राप्त हुने समय छ भने अवसरको खोजीमा केही दरदुब भने गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिएको कामहरू सम्पादन गर्न सकिनेछ। कुम्भ राशि नयाँ अवसरका साथै आमदानीका स्रोतहरू फेला पर्नेछन् भने नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधनहरू जुटाने नयाँ कामहरू थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढ़ाउने समय छ भने विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। पछिका लागि आर्थिक जोगो गर्नुपर्ने समय छ। व्यापार लगाएर व्यवसायिक काममा भने केही मन्दी आउन सक्छ। अन्तिममा मीनराशि नयाँ काममा जग बसाउने समय छ भने कामको सुरुमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। रुकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनत गर्दा राम्रो परिणामहरू प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ भने तारी व्यापारतर्फ धेरै लगानीबाट पनि मनगे नाफा उठाउन सकिनेछ। भूमिका स्थानहरू प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा गर्न विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि अपालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल साउन महिनाको 10 गते आइतबार आज तपाईँ जन्मदिन परेको छ। आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले हाते चालेका र तपाईँले इच्छाएका काम पूराहरू प्रहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यस अर्पणा विष्ट मित्र दाजुभाइ साथी संघी आफ्ना बन्द कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचनालाई टिपाउन सक्नुहुनेछ। 06 65 3 7 8 0 65 14 11 98 38 33 11 34 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार सबै अनि शुभ दिन।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.
4: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यही गएर किनेको.
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ.
7: मेरिया मैनी, कस्तो राम्रो गहना.
8: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
4: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल.
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807725229.
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142.
10: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ.
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्. सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ.
12: सम्पर्क 0654142121, मोबाइल 9850635921.
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ.
13: हजुर, दान गरौ.
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं.
15: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ.

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थ नहु।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्यान चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनौ भन्यो?
1: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे त्यहाँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
2: प्रसन्न, होमवर्क देखाउ त।
5: हस् टिचर।
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
5: टिचर, मेरो मानीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564144484, मोबाइल 98560033384 र 98560067988।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड
12: टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414111 मोबाइल 9855229038 र 9808222938
15: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
16: पुन मोबाइल
17: होइन कति पुन मोबाइल भन्दै कराएको
16: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
17: कहाँ छ पुन मोबाइल
16: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
17: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
16: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
17: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
18: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
16: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
18: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
19: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
20: चिकन ससेज बफ ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
16: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 9856288587
21: यो पोखरेल नाचेको किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
22: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
18: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
19: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
23: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट चोक
23: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855712474
0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
1: पंडित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6
24: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढी रह्यो होइन असन्तुष्टि त्यसमा चाहिँ बढी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त त्यो संघले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ अझ असन्तुष्टि बढी भयो भनेर चाहिँ छुट्याएको छैन सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्रै भनिएको छ नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजोमा चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुराहरू चित्त दुखाइदियो पासपोर्ट समयमा पाइएन भन्ने चित्त दुखाइदियो अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइन जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूमा गुनासो कम छ तुलनात्मक रूपमा गुनासै छैन भन्ने कुराहरू होइन संघले दिएको सेवा र प्रदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा
25: हजुर राजेन्द्र प्रसाद प्याकुरेलजी अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौं अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन् वास्तविक समस्या चाहिँ केमा छ
24: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तीनटा पक्षहरू भनिन्छ राजनीतिक संहिता वित्तीय संहिता प्रशासनिक संहिता होइन राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड भयो वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन स्रोत साधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी संघमा हुनुपर्ने गरेको व्यवस्था छ भनेको संघले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ उसले वित्तीय हस्तान्तरण गरेर प्रदेशलाई स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ संघमा संघले अलि कन्जुसन गरेको त्यो ढंगले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ स्थानीय अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ होइन त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति चाहिँ वृद्धि गर्न सकिरहेको अवस्था छैन त्यो चुनौती छ त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन् जस्तो गत आर्थिक वर्षमा भन्नुहुन्छ भने झन्डै झन्डै 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदान शीर्षकबाट जानु पर्दथ्यो संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कार्यान्वयन गरिसक्छन् अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तै समपूरक अनुदान र विशेष अनुदान संघ र प्रदेशबाट जान्छ त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन र अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि होइन जेएनजी आन्दोलन चुनाव त्यसपछि गएर महँगी त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारणले गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि गरे होइन कामै नगरिकन पनि बसे यो कालोपत्री गर्ने कच्चा पदार्थहरू भिटामिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का चाहिँ अब सकियो अब निर्माण व्यवसायले आफ्नो मेरो ठेका चाहिँ म्याथ थप भन्छ, उसले किन केन्द्रले थप दिएको छ, केन्द्रका योजनाहरूमा थपिएको छ, अनि उसले तल प्रेसर गरिरहेको छ, तर त्यो स्रोत चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो, अर्को वर्ष जाँदैन। त्यसले गर्दाखेरि के छ, कुन आधारमा अब चाहिँ तपाईँको म्याथ थप गर्ने? म्याथ थप गर्ने हो भने अब आफैलाई आर्थिक भार पर्नेवाला छ र योजना पनि अल्पत्र पर्नेछ। हो यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको र हामीले भनेका छौँ, जसरी केन्द्रको सङ्घका योजनाहरूमा म्याथ थप गरिएको छ स्रोत सहितको, त्यसै गरी त्यो स्रोत को म्याथ थप्ने व्यवस्था चाहिँ स्रोत चाहिँ जति फ्रिज भएर आएको छ त्यो फ्रिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सक भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो।
25: अब यो धेरै पालिकाले चाहिँ चालु खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन्। यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ, यो अनुदानको कुराहरू छन्, त्यो नभएर वै अरू कारण छन्?
24: यसमा दुई तिनवटा कारण छन्। एउटा त्यो हो होइन, सङ्घले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो, त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन होइन, त्यो ढङ्गले गर्न सकिएको अवस्थाहरू छैन, त्यो न्यायिक छैन, त्यो एउटा विषय हो। अर्को विषय चालु खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ONM व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहियो, कति जनशक्ति चाहियो, अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्न पर्ने अवस्थाहरू पनि छन्। कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढङ्गले अध्ययन गरेका छैनौँ, जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन, तर मान्छेहरूको संख्या चाहिँ धेरै छ, चालु खर्च चाहिँ हाम्रो बढेकै छ होइन। त्यसले गर्दाखेरि व्यवस्थित ढङ्गले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढङ्गले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौँ, नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ, किनभने हामीले धान्न पनि पर्ने हुन्छ। त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसार र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ, त्यो ढङ्गको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ। त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छ।
25: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै, अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ?
24: अब हामीले वास्तवमा संघको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ होइन, जस्तो चाहिँ जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन। बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन। सशस्त्र अनुदान केही बढेको छ, त्यो सशस्त्र अनुदान बढ्नु भने चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो, त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन। जस्तो तपाईँलाई एउटा भनौँ, 75-76 सालमा 13 खर्ब सङ्घीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदानमा गएको थियो, अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 88 अर्ब बढेको छ। भनेको त्यो जुन सङ्घीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उत्साह हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन। अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नै गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेसन पनि चाहिँ गरेका छौँ होइन, सहजीकरण गरेका छौँ, तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनु छ भनेर भनेका छौँ होइन। त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष हो होइन, अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पूरा वर्ष होइन, उहाँले काम गर्ने भनेको लगभग 9 महिना हो होइन, किनभने वैशाखबाट त चुनाव लागिसक्छ होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने, त्यसले चैतसम्मलाई टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँहरू अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस् होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्, नयाँ ठूला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू सुरु गर्नु भएको छ होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरणमैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू सुरु गर्नु भएको छ त्यो अभियानहरूलाई पूरा गरौँ। त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो। वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा होइन, अहिलेसम्म केही पनि नभएको त होइन नि, त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि। त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गर्यौँ हामीले गरेको कामको तपाईँले प्रचार प्रसार गर्नुहोस्, प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ, त्यो काममा चाहिँ तपाईँ केन्द्रित हुनुहोस् भनेर हामीले
25: एकदम. अब मैले यो कामकै कुरा गर्दा नि प्याकुरेलजी तपाईँले भनिहाल्नुभयो, एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझै एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन, होइन धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका नि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नुभएको छ. कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि, त्यो किसानहरूले चिन्ता जनाएका एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्. तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रवाहमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ. के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि,
24: अनि हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ, होइन? प्राथमिकता निर्धारण आवश्यकता हो, होइन? तर त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन. जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू, क्याम्पसहरू, होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू, क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ. त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भने संविधानले उसलाई त्यो अधिकार दिँदैन, होइन? जस्तो बाह्र कक्षासम्मको अधिकार शिक्षामा बाह्र कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन. त्यो एउटा क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ, त्यो बेरोजगारी निकालिरहेको छ. तर अब बाध्यता के छ भन्दाखेरि, सङ्घ प्रदेशले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दा उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ. जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउनु छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन, त्यो होइन. त्यो त उसको त काम के हो भने बाह्र कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो, त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन. होइन, तर यसलाई हामीले हेर्दाखेरि सत कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तवमा उसको जिम्मेवारी हो त भन्यो भने होइन. होइन, त्यो यसरी के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो. होइन, एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे, होइन, गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि चाहिँ ठुलो कुरो हो त्यो. होइन, त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ. अर्को चाहिँ के छ भन्दाखेरि त्यो काम अर्को सरकार तहको सरकारले गरिदियो भने उसले गर्नु पर्दैन थियो नि त. क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगाडि गर्नु पर्दैन थियो, उसले आफ्नो बाह्र कक्षासम्मको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो. हो, यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि जस्तै तपाईँ कन्फ्युजन भइरहेको छ. त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन चाहिँ प्रतिवेदन छ, त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरावकन गर्नु, संशोधन गर्ने काम भएको छ, होइन, परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ. त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ, त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन. त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँछ, त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि, होइन, त्यसले गर्दाखेरि तपाईँको कुन तहको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ, होइन, त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ. त्यो हुन सकेको छैन अहिले.
25: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं. गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल.
5: त्यसका लागि सड़क

0: शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 0141106690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँहरूले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
3: एकदम अहिले यो पटक चाहिँ दुई तिनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन, अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अहिले तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन भने यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक रूपमा सुधार हुँदै आएको छ। यो वर्ष अलि राम्रो चाहिँ अझै राम्रो नतिजा देखियो। यसमा दुई तिनवटा काम छ, दुई तिनवटा काम के छन् भन्दाखेरि यो पटक प्रमुख प्रशासनदेखि सबै स्थानीय तहमा चाहिँ पठाइएको छ, यहाँले बारम्बार भन्दै आएको विषय हो। तपाईँले कि त तपाईँको स्थानीयलाई त्यो जिम्मेवारी दिनु पर्यो, प्रमुख प्रशासनले आफै राख्ने व्यवस्था गर्न सक्नु पर्यो, होइन भने यहाँबाट पठाउने हो भने पठाउनै पर्यो होइन, अनिवार्य यो निमित्तले चलाउने काम नगरौं भनेर हामीले पहिलेदेखि भन्दै आएको। यो पटक संघीय सरकारले मन्त्रालयले त्यो अनिवार्य सबै ठाउँमा पठाएको छ, त्यसले गर्दाखेरि यसले पनि राम्रो रिजल्ट आयो भन्ने एउटा हो। अर्को चाहिँ हामीले फेरि के गर्यो भन्दा हामीले झन् 56 जिल्लामा गत वर्ष चाहिँ तपाईँको जिल्ला स्तरमा गएरै हामी अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकारीसँग चाहिँ हामीले अन्तर्क्रिया गरेर अबको तपाईँहरूको यो वर्षको अन्तिम वर्षको प्राथमिकताको विषयहरूमा हामीले अत्यन्त धेरै अन्तर्क्रियाहरू पनि गऱ्यौं होइन, यसले गर्दाखेरि उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ। विशेष गरी मधेस प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा, उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं। अनि यो यो विविध यो विभिन्न दुई तीनवटा कामहरूले गर्दाखेरि
2: अब त्यो तिनवटा भन्नु पनि तपाईँ जुन पारित गर्न बाँकी, अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनको लागि के गर्दै हुनुहुन्छ
3: होइन, हामीले तपाईँहरू भन्नुहोस् हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौं, नत्र भने यो छिटो गर्नु पर्यो भनेर भनिरहेका छौँ, होइन हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ।
2: यो सहजीकरण तपाईँहरूले गर्नु

0: एकदमै हामीले गरिराखेको।
1: अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भने जस्तो सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ यो पालिकाहरूमा पनि देखियो, यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो, कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
0: अघि मैले पनि अघि पनि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधायन समिति त्यहाँ पनि छ, अनुगमन सुशासन समिति लगभग सबै प्रदेशले भनेको छ होइन, यी संसदीय समितिहरू हुन् होइन। त्यस्तै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयका समितिहरूको व्यवस्था छ। यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो, त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ। जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिराखेका छौँ, हामीले भनिराखेका छौँ। जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्नु पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका बेरोजगार फडचोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन, त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभापति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने, अनि त्यो अहिले पनि छ नि त होइन, सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई पनि नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन, हाम्रो चाहिँ के छ भन्दाखेरि 48 सालदेखिको हाम्रो संसदीय अभ्यास हो। त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन, कार्यपालिका सदस्यहरू होइन, यो कतिपय ठाउँ त्यो पनि देखिएको छ। त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन, माथिको जस्तो छुट्टै त छैन होइन, यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टै छुट्टै त हो नि, छुट्टा छुट्टै हुँदा हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ त
1: भएन
0: भएन, तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन, त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ, त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन, प्रत्यक्ष निर्वाचित हो, त्यसले गर्दा केही फरकहरू छ।
1: तपाईँलाई लाग्यो यसले एउटा गरौँ सुधार चाहिँ के गर्न पर्ला, संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्नुपर्ने आवश्यकताहरू चाहिँ के?
0: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ, तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून दुईटा कानून बनाइदिएको छ, त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो। यो संघले भ्याउँदैन, संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो, तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो। त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफूले बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो। त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटकै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन। बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन, उद्घाटन गर्न दिएन होइन, हामीले चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ, तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन होइन, यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बोलाइँदैन, त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन। त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्ने हो। त्यहाँ कुनै उद्घाटन समारोह चाहिँ तपाईँको बन्द सत्र, उद्घाटन सत्र, बन्द सत्र, त्यहाँ अतिथिहरू बोलाउने, खादामाला गर्ने, त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन। त्यहाँ सिधै के हुन्छ भने सभा अध्यक्ष जाने हो, आफूले आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घ र प्रदेशका सभाहरू बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो, विधि त्यो हो। तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढंगले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन, तर अहिले धेरै सुधारहरू भएको छ। जस्तै सभाको छुट्टी सचिवालय बनाउने होइन, पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो, कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो, कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो। अहिले हामीले गाउँपालिकाहरूलाई सहजीकरण गरिरहेका छौँ, एउटा कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ। तपाईँहरूले कम्तीमा सभाको सचिवालय छुट्टी बनाउनु पर्यो, छुट्टी दर्ता चलानी हुनु पर्यो, त्यहाँ चाहिँ छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो, जिम्मेवारी दिनु पर्यो, र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहेडबाट हुनु पर्यो होइन। यो ढङ्गले संस्थाको यो त छुट्टा छुट्टै संरचना हो, यसरी जानुपर्छ छ भनेर हामीले भनिराखेका छौँ, त्यसले अलिकति केही समय लिन्छ।
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने,
0: प्रदेशबाट हो किनभने हामी सङ्घ महासङ्घले हामी केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ, हामी सबै गर्न सक्दैनौँ किनभने प्रदेशमा पनि त्यो पिएलजिएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता अभिवृद्धिकै लागि भनेर विकास सहायता समितिको सहयोगमा एउटा बास्केट प्रोग्राम पनि छ है, त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेछ। भनेपछि त्यो त्यो स्थानीय विधायकीय अभ्यासलाई परिसुदृढीकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ।
1: एकदम राजेन्द्र प्रसाद प्याकुरेलजी, तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ। आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो। अब यो बजेट, अघि बजेट कुरा गर्नुभयो, समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ, पर्याप्त छैन, तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ। अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि, अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ। अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन, यो पालिकाहरूले चाहिँ शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ?
0: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँहरूले पुनः प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ उना नसिब निर्वाचित भएर आउँदैखेरि के गर्छु भन्नुभएको थियो, एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ त्यो पुनः प्राथमिकरण गर्नुहोस्। ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ, जे जे कामहरू शुरू गरेका छौँ त्यसलाई सम्पन्न गर्ने, त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने काममा हामी लागौं भन्ने हिसाबले नै र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ, त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं, त्यो हामीलाई पनि पठाउनुहोस्, महासंघलाई पठाउनुहोस्, हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले संघ चाहिँ सञ्चार गरिराखेका छौँ। अब हामीले अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले शुरू गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न, त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन। त्यस्तै तपाईँ शिक्षा स्वास्थ्य लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू शुरू गर्नुभएको छ, त्यो अभियानहरूलाई सम्पन्न गर्ने गरी हामी लागौं होइन, त्यो अभियानहरू सम्पन्न गर्ने गरी लागौं भन्ने नै हामीले अनुरोध गर्दै आएका छौँ। विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि संघ र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ, उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौं र यो शिक्षा स्वास्थ्य लगायत सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ।
1: हो अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणीय काम त भइरहेको छ, अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न, किसानले मल पाएन होइन, त्यो कि मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसँग भन्न नपर्ने गरी त्यहीँको वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन, एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ, मसँग यत्रो चाहिँ अनुभव छ, ज्ञान छ, तर मैले काम पाइनँ, मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन, त्यस्ता त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका, उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन, उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने, कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने, त्यो वातावरण मिलाउन सकिन्न, त्यस्ता
0: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ। हेर्नुहोस् जस्तो मल पाइएन भन्ने विषय छ नि, मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको हो, महलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो, वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको, त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन, त्यो पालिकामा मलै पुगेको छैन, त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्न सक्दैन। त्यहाँ पुगेको छ, त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ, वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्न पाइयो हो, त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो, किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन, रासायनिक मल उत्पादन हुँदैन, संघ सरकारले त्यहाँसम्म पुर्याइदिनु पर्यो, त्यहाँ पुर्याएर चाहिँ आवश्यकता समयमा बाँड भन्नु
1: स्थानीय गाउँले होइन कि, त्यो त पालिकाले मार्फत
0: होइन, त्यो त प्रशस्त रूपमा आएको छ, हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ, यो हामीले मात्रै भनेका छौँ, संचार जगत अन्तर्गतबाट त्यतिकै आएको छ, सबै ठाउँबाट आइराखेको छ, तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ, यही समस्या उठ्छ। के छ भन्दाखेरि तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको, त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन, त्यो चाहिँ त्यहाँ पुगेको मललाई उहाँहरूले व्यवस्थित ढङ्गले बाँड्नु भएको छ, तर मलै पुगेको छैन, पुर्याउने काम त उहाँहरूको
1: सङ्घीय सरकारले कै हो, त्यो सङ्घीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ, अरू तर्फ पनि भइरहेको छ। अब कहिले काहीँ के लाग्नु सक्छ भने जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ नआउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ, होइन, सङ्घीय सरकारलाई घर बचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ, त्यो काम चाहिँ उहाँहरू सङ्घीय सरकार संघको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या, किन होला?
0: होइन, अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नि बढी आश गर्छौँ, होइन, त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पुरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ, र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पूरा गर्नुपर्ने देखिन्छ, होइन, जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो, तुरन्तै हामीले मन्त्रालयसँग महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यो, मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ, होइन, तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्राचार गर्यौँ, होइन, भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ। कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नु भन्दा बरु केन्द्रमै गएर माग राख्यो, बरु त्यहाँबाट सबै ठाउँ सर्कुलर हुन्छ, एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ,
1: त्यसले
0: किनभने अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त, नागरिकको त हुने नै भयो कि, होइन, किनभने स्रोत साधन बढी यहीँ छ, उसले स्रोत साधन नदिकन उसले हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन, त्यसले गर्दाखेरि स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्दै नि, कि त आशको कारणले कि त्रासको कारणले हो कि, होइन, अब आश र त्रास दुवै के छ भन्दाखेरि सङ्घ सरकार चाहिँ छ, उसले केही गर्दैला भन्ने आश चाहिँ तपाईँको सङ्घ सरकारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतीमा सबैको ध्यान आकर्षण हुन्छ नि, त्यहाँ भएपछि राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो, होइन, सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ, त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हो। हजुर, राजेन्द्र प्रसाद प्याकुरेलजी, अब अर्को एउटा सुधार्नुपर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या छ, अब यो समस्या अर्को पटक दोहोरिन नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँको सुझाव के छ?
0: एकदमै, यो बेरुजु बढिरहेछ, स्थानीयमा चाहिँ बढै छ भनेर हामी सञ्चार माध्यमबाट पनि सुनिरहेका हुन्छौँ जहिले पनि, यसलाई चाहिँ के गर्नु पर्यो, अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो, तथ्याङ्क के छ भने बढिरहेको छैन, घटिरहेको छ,
1: पहिलाको भन्दा
0: तपाईँ के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरुजु थियो स्थानीय तहमा, है, तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन 1.2% भन्दा कममा आएको छ, भने अहिले के छ भन्दाखेरि लगभग हामी सङ्घ र प्रदेशको बराबरीमा पुग्न लागिसकेका छौँ, तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ, होइन, त्यसै गरी तपाईँको चाहिँ 1.4 छ, सङ्घको 1.5 को हाराहारीमा चाहिँ हाम्रो 1.7 छ, होइन, भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ, यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ, सङ्घ र प्रदेशलाई भेट्छौँ, तर भएको के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरोजु अङ्क कायम भइसकेको छ नि, त्यसलाई चाहिँ फर्चुर गर्न सकेन कि, बेरोजु उठ्ने क्रम चाहिँ घट्यो तर उठिसकेको बेरोजु फर्चुर गर्न सकेन, अहिले तपाईँ स्थानीय तहमा लगभग 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजु छ, ल चाहिँ समग्रमा 8 खर्ब जति बेरोजु हो, होइन, त्यसमध्ये स्थानीयको 220 अर्ब हो, होइन, 219 अर्ब हो, त्यो बेरोजु चाहिँ फर्चुर गर्न सकिएको छैन हो। मैले यही मौकामा तपाईँलाई म एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु, हामी यो सबैलाई भनिराखेका छौँ, उहाँहरूले त्यो मलेपा प्रतिवेदनले के भनेको छ भने 2-3 कानुनी प्रबन्ध गर भनेको छ, पहिलो आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ, होइन, सबै स्थानीय तहले आफ्नो बनाऊ, त्यसै बेरोजु फर्चुट कार्यविधि बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ, यो 3 कानुनी प्रबन्ध गर पहिला, होइन, त्यसपछि गएर लेखा समिति तिमीले बनाएकै भएको छैन, त्यो पुनर्गठन गर भनेको छ, त्यो भएन भनेको लागि, होइन, जस्तो के छ भने कार्यपालिकाका सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उसले गरेको काम चाहिँ म मान्दिनँ भनेको छ, उसले न पनि के भन्दाखेरि त्यो सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ, र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन, मालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ, होइन सभाको बैठकमा पेश गर्नुपर्छ। त्यो हामीले अधिकांशले गरेका रहन्छौँ, सभामा पेश गर, त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने, होइन लेखा समितिको बैठक बसेर दफावार बेरोजगार दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो। मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन, कतिपयले हामीले के गर्दा रहेछौँ नजानेर भने मालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले बेरोजु फर्चुट गर्नको लागि अनुरोध गर्दा रहेछौँ, त्यो चाहिँ होइन। बेरोजु फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो, त्यो संसदलाई हो। संसदले त के गर्दैन, बेरोजु फर्चुट प्रतिवेदन लेखा समिति तयार गर, सभामा लगेर पेश गर, सभाले फर्चुट गर। त्यो फर्चुट गरेको व्यवहार चाहिँ मलाई के गर्दा भन्दाखेरि मालेखा परीक्षकले जुन न्याम सिस्टम छ, न्याम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरोजु घट्छ हो। यति प्रोसेस चाहिँ हामीले पुर्याउनु नसकेको कारणले गर्दाखेरि मालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरोजु सम्परीक्षण गरिदिएको अवस्था छैन। फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि मौकामा भनिहालौँ, यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ, फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न, त्यसलाई प्राथमिकतामा राख्नुहुन्न। यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन्, यो सबै कतिपय भन्न मिल्छ कतिपय भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन्। त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ दुई हप्ता अगाडि मालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गरेर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ, त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजु घट्यो भनेर हामी भनिदिन्छौँ, यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हामीलाई शंका लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ। हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ, हामी शून्य बनाउँछौँ, त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ, हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ। हामीले त्यो मालेखा परीक्षकको कार्यालयलाई मालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघस्याउने काम पनि गरिरहेका छौँ, सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ। अघि भनेका नमुना कानून, मैले तीनटा नमुना कानून के अरे कानून भने त्यो कानून नमुना कानून बनाएर हामीले चाहिँ मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासंघ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म यही सन्देश मार्फत अनुरोध गर्न चाहन्छौ, महासंघले यो वर्ष बेरोजु फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासंघले पनि दुईटा काम गर्ने भनेका छौँ। यो वर्ष अस्तिबाट शुरू भइसक्यो, 1 गतेबाट यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष, हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ, होइन। अर्को काम भने चाहिँ बेरोजु फर्चुटको वर्ष, अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरोजु कति अहिलेसम्म उठेको छ, कति घटाउन सक्नुहुन्छ, एउटा टार्गेट फिक्स गर्नुहोस्। केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरोजु, अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ र यो बेरोजु फर्चुटमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम, यता मालेखासँग समन्वय गर्ने काम चाहिँ हाम्रो यो वर्ष चाहिँ प्रमुख प्राथमिकता रहेको छ। यो यसको प्रभाव अर्को वर्ष देख्छौ।
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद प्याकुरेलले, अब दुईटा कुरा मात्रै छ। एउटा, स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम, अझै पनि जोड्नु पर्ने काम, र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा। सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ, तपाईँको आग्रह के छ?
0: अब यो हामी अब आइटीबीएस अब डिजिटल उसमा सेवामा जानुपर्छ भन्ने कुरो स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ। केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ, जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन, बनाउनु मिल्दैन, त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ। सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ मालेखा नियन्त्रणको कार्यालयबाट, त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो, वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ। भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने, त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण, खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ, तपाईँको चाहिँ खर्च गर्न सकेको अवस्थाहरू छैन, पैसा फ्रिज भएको छ, होइन। त्यो अन्तिममा क्षमता बढाउनुपर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ। त्यो सँगै अब सूत्र क्षेत्र सँगसँगै जसको झिन्सी व्यवस्थापनको पाटो, खरिदको पाटो, त्यसै गरी तपाईँको राजस्वको पाटो होइन, यी पाटोहरू सूत्रमा आबद्ध गर्दै गएको छ। जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ। आफ्नो मोबाइल एपबाट नै, मोबाइलबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने, लाइन लाग्न जानु नपर्ने, ओडामा जानु नपर्ने त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ। र कतिपय कुराहरू चाहिँ के छ भन्दा पनि स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नुभएको छ। तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शङ्का छ होइन। जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने, डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ। जस्तो शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन। अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल डिजिटल सुशासन सेवाको कुराहरू चाहिँ छ। प्रधानमन्त्रीकै मातहतकारले मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेछ। त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि चाहिँ तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन। सँगसँग विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन्। उहाँहरूको त्यो प्राथमिकतामा छ।
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ र यो गाउँपालिका नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफारको गृहपालि कार्य पनि चलिरहेछ। अर्को वैशाखमा चुनाव पनि हुन्छ होइन, अब पालिकाहरूको चुनाव हुन्छ। अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जे जस्ता समस्या, अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौं, यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गरिदियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारले काम गर्न सहज हुन्छ होला।
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन, चुनाव चाहिँ यता वा उता लान मिल्दैन, यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ, निर्वाचन सम्पन्न हुनुपर्छ, वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो, त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन, त्यो तालिकाले तलमाथि नहुने प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ। पहिलो कुरो के संख्या सीमाना हेरफेरको विषयहरू छ, त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ, त्यो मन्त्रालयमा लगभग 95 एउटा निवेदनहरू आएको छ। कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू, कतिको वडाको संख्या नमिलेका कुराहरू, अहिले संख्या सिमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन्। त्यो निवेदनहरूलाई छिटो टुङ्ग्यौं भनेर हामीले धेरै चाहिँ 2-3 वर्ष अगाडिदेखि चाहिँ त्यसको बहस पैरवी गर्दै पनि आयौं। अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ, अब मापदण्डमा धेरै ठूलो धेरै कुराहरू त परिवर्तन छैन, स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यही कुरो मापदण्डमा ल्याइएको छ, खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ। र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दफा 3 यसरी संख्या सीमालाई हेरफेर गर्ने चाहिँ गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा 1 वर्ष अगावै सक्नु भनेर भनेको छ। त्यो अब 1 वर्षबाट हामी 1 वर्षबाट भित्र गइसक्यौं होइन, 1 वर्षबाट हामी भित्र गइसक्यौं। अब अहिले कि त स्थानीय सरकार सञ्चालन तत्काल संशोधन गरेर तपाईँको बरु 6 महिनाभित्रमा गरेको हुन्छ, निर्वाचन आयोगले म 6 महिनाभित्र समय भए मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने, संशोधन गर्दाखेरि 6 महिनाको अवधि राख्ने 1 वर्षको सट्टा, त्यो बीचमा केही काम गर्नु, यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले टुङ्ग्याउन सक्थ्यौँ होला। तर अब अलिकति के छ भन्दाखेरि अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि संघ सरकारले चाहिँ अब स्थानीय तहको संख्या एकदम घटाउँदैछ होइन, यो मर्ज गर्दैछ होइन, यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जारी भएपछि अलिकति बढी हल्ला भएको छ। अब त्यो गर्नको लागि चाहिँ भ्याइँदैन भन्ने लाग्छ। हो, संख्याको अलिक केही मर्जहरू गर्नुपर्नेछ, जस्तै तपाईँ के छ भने तपाईँको केही अलिक ठुला नगरपालिकाहरू बनाएर त वरिपरिका नगरपालिका गाउँपालिकालाई मर्ज गरेर अलिक मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्न 10 वर्ष भयो, 10 वर्षको अभ्यासले पनि गर्न सकिन्थ्यो होला, केही संख्या घटाउनु पनि पर्नेछ। वास्तवमा हिजो यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधानले दिएको छ त्यो कार्यान्वयन गर्नलाई यो इकाइ धेरै हो होइन, धेरै हो, यो 500 भन्दा कममा ल्याउन चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ, महासंघको धारणा पनि छ त्यसमा, तर त्यसको लागि समय छैन, त्यसको लागि छुट्टै आयोग भन्नुपर्ने हुन्छ, पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम सुरु गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ। जे तपाईँको चाहिँ अलिअलि मिलाउनु पर्ने विषय जुन मन्त्रालयमा आइसकेका निवेदनहरू छन् त्यसलाई चाहिँ बरु छिटो टुङ्ग्याइदिएर ऐन संशोधन गरेर छ महिनाभित्र गर्न सक्ने भन्ने कुराहरू पहिला त्यो ऐन संशोधन गर्नु पर्यो, त्यसपछि त्यो विषय टुङ्ग्याउनु पर्यो, त्यो चाहिँ टुङ्ग्याएर चुनावको तयारी गर्नुपर्छ। त्यो अब पुनसंरचना कुरो चाहिँ अहिले भ्याइँदैन।
1: हुन्छ, तपाईँको यो महत्वपूर्ण भनाई, जानकारी, सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू, यो समयको लागि धेरै धेरै धन्यवाद।
0: हस्, यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू, संघ प्रदेश र स्थानीयको समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राख्ने अवसर दिनुभयो, यहाँलाई पनि धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
3: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178 98560078।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गते देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाई छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाहीसहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रूपियाँ जरिमाना असूल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसैगरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ, जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्सेट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनसहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देवखुरीमा माटोको ढिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका दुई बेलाको दुर्गा सामुदायिक वनभित्र ट्याक्टर सहित माटो लिन गएका बेला माटोको ढिस्को खसेर राजपुर गाउँपालिका दुई बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीले पाउनु भएको छ। यससँगै हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी मान्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसी जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। नेपाल उद्घाटन खेलमा काजकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले 1 अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चार बन्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रहलाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।

0: 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
2: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0564142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
7: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
10: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
11: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
10: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560 23128 र 98462014726।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
26: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
27: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
28: हजुर, दान गरौ।
29: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
30: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
28: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
29: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
17: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
17: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
32: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
33: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
32: ओम एम आभूषण सुनचाँदी दोकान।
17: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058800008।
27: शुक्ला गण्डकी FM 97.6।
17: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
28: मन्दिर सुन्ने वनपाखा
33: मौलिक लोक संस्कृति को सजना को लागी कार्यक्रम गाम देशी का भाका
1: कार्यक्रम गाम देशी का भाका हर एक दिन बिहान 9 बजे को नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रमका मेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौं। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण संसादी उद्योगले दिले गौडामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षकजनका गरगहनाहरू राजनसार पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा लसुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनसादी उद्योगमा गएर ढुकाका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही पोखरा दमौली बसोक्ने ठाउँ र पहिला भीमसेन मन्दिर थियो चाहिँ छैन त्यो गल्लीबाट तपाईँ भित्र छिर्नुभयो भने ठ्याक्कै बायाँपट्टि ओमेन आभूषण सुनसादी उद्योग भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले गरगहनाहरूको बारेमा सम्पूर्ण जानकारीहरू पनि लिन सक्नुहुन्छ। आधुनिक आकर्षक डिजाइनका गरगहना र संसार पत्र राखेका गरगहना चौबिस क्यारेट सुनका गरगहनाहरू पनि तपाईँहरू त्यहाँ गएर खरिद गर्न सक्नुहुनेछ र गरगहनाको बारेमा जानकारी पनि लिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि आफ्नै घर आइसिकममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। बाहिर चाहिँ मजाले घाम लागिसकेको छ है, तपाईँहरूको बेर पनि घाम लागिसकेको छ होला, पक्कै पनि घमाइलो रमाइलो भइसकेको छ दिनहरू चाहिँ है, र आफ्नै घर यस्तै कामहरूमा पनि व्यस्त हुनुहुन्छ होला। कोदो रोप्ने खेतलाहरू मिलाउने तर्खरमा पनि हुनुहुन्छ होला, खेतलाई हामी तर्खरमा हुनुहुन्छ होला, अब खाना खाएर 10 बजेपछि मेला जाने होइन खेतला जाने पनि योजनाहरू बनाउँदै हुनुहुन्छ होला, र कतिपय साथीहरू चाहिँ आफ्नो आफ्नो काममै व्यस्त हुनुहुन्छ होला होइन। जे गर्दा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला भन्न चाहन्छु। सुरेशमा पनि विदेशमा हुनुहुन्छ जहाँ जुनसुकै अवस्थामा हुनुहुन्छ, बढी रूपमा चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ ख्याल राख्नु होला पनि भन्न चाहन्छु। आज पनि हामी रहेका छौं आइतबारको बसाइमा। आइतबारको बसाइमा भने तपाईँको माझमा बजारमा निस्किएका नयाँ नयाँ सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छु र समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुन्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँको माझमा सुमधुर भागलाई स्थान दिन्छु। विशेष रूपमा चाहिँ अहिलेको समयमा बढी मात्रामा चाहिँ 30 को गीतहरू आएको छ, त्यही भएर मैले चाहिँ पुरानै होइन 1-2 हप्ता 3 हप्ता भएको गीत नै राख्नेछु, स्थान दिनेछु आजको बसाइमा चाहिँ। किनभने जस्तो 30 को गीतहरू मात्रै छ नयाँ नयाँ चाहिँ, अब 30 को गीत अहिले चाहिँ नराखौँ होइन, अलिक खेर समयपछि 30 आउनै बाँकी छ नि त, त्यही भएर र त्यही भएर आजको बसाइमा भने हामी 1-2 हप्ता 3-4 हप्ता होइन 1 महिना भएको समयको गीतहरूलाई चाहिँ स्थान दिनेछु। सुरेन्द्र चाहिँ साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। र 30 को महिना होइन 30 को बेला लाग्दैछ भर्खरै त, अब साउनको आज 10 गते गएको छ, 30 आउन अझै धेरै नै बाँकी छ, त्यही भएर अलि हप्तापछि होइन अलि समयपछि म 30 को गीतलाई पनि कार्यक्रममा स्थान त दिने नै छु। आजको बसाइमा भने तपाईँको माझमा

हजुर मुटुभाका मैले तपाईँको माझमा स्थान दिइसके पके पनि मन पर्यो होला. फेरि अर्को सुमधुर रूपकाका कार्यक्रममा स्थान दिन्छु. उमेर 55 भनिरहेको छ. यति बेलाको कुरा स्वीकार्नुहोस् सुमधुर भाका.

हजुर, यो मिठो गीतमा तपाईँको मासमा राखिसके उमेर चाहिँ 55 भन्ने रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर भाकला कार्यक्रममा स्थान दिन्छु। मन्जी देव बोली बचनले भनिरहेको छ, त्यो बेलाको नै श्रीगान होस् यो सुमधुर भाका।

हजुर, यो सुमधुरभाका मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बेसीको भाका। आज हामी आइतबारको बसाइमा छ। आइतबारको बसाइमा तपाईँको माझमा नयाँ नयाँ सुमधुर भाकाहरूलाई राख्ने दिन हो, तर पनि होइन, विशेष तिजको भाका राखेको भएर यिनै भाकालाई चाहिँ मैले कार्यक्रममा स्थान दिएँ। आजको हाम्रो समय अवधि पनि सकिसकेको छ, म त घडी हेर्दै नहेरेको है। गीत मस्त तरिकाले तपाईँको माझमा राख्दा राख्दै आनन्द अनुभूति भएको थाहै नपाएको, त्यही भएर आजको समय अवधि पनि सकिसकेको छ। तपाईँ सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद दिनजेलसम्म सुनेर साथ दिनुभयो र भोलिको बसमा फेरि पनि हामी उपस्थित हुने नै छौँ भन्दै अन्त्यमा जाँदै नजरेको भर भनी यसो मधुर भएकोलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि मिलाउँछु तपाईँको बाँकी पल्छु भन्ने सुखा दितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चेटा लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-5756।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
0: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-75-225, मोबाइल 98-560-33-878, 98-4-61-658।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
13: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 98-560-43-952 र 98-066-56।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850603554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले सुशासन र सेवा प्रवाहलाई ए प्रविधि मन्त्र बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सेवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सर्वका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सेवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मन्त्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सेवा प्रणालीबाटै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिए सेवा भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा बढ़ी कर्मचारीहरूले अनलाइन प्रणालीबाटै सर्वका लागि निवेदन दिने गरेका छन्। प्रधानमन्त्री वीरेन्द्र शाह नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले शासकीय सुधार गर्ने उद्देश्यले सरकारी कामलाई सुशासन प्रविधि र सेवाग्राही मन्त्री बनाउने नीतिलाई उच्च प्राथमिकतामा दिँदै आएको छ। सरकारको सोही नीति अनुसार मन्त्रालयमा भौतिक उपस्थितिमा सरुवाको निवेदन निषेध गरिएको छ। अनलाइन प्रणालीबाट मात्रै सरुवाको लागि निवेदन लिने गरिएको छ। अनसन्द डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफलमा भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जयसीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा सन्मा थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर भनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीतेको आर्थिक वर्ष 2082-83 झण्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालले सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 9,965 अनुगमन टोली परिचालन गरी कुल 4,481 व्यावसायिक फर्महरू अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण 2075 तथा नियमावली 2076 बमोजिम गरिएको बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायहरूबाट 2,61,23,300 रूपियाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये 100 भन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ। त्यस्तै 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थामा रहेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2083 अनुसार 8 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य वृद्धि गर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायमोकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठकोले विभागलाई पत्रचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत गरेको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएको असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य वृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको छ। ऊर्जा तथा सिंचाई मन्त्री पिराज भक्त श्रेष्ठले मूल्य वृद्धि करको विषयमा भएको दुविधाको विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गर्दै कानून र व्यावसायिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिटभन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य वृद्धि कर भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिना बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्तालाई असन्तुष्ट जनाउँदै आएका छन्। रोल्पामा पहिरोमा पुगेका दुईजना महिलाको शव भेटिएको छ। सेरम दबाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन बेला बे पहिरोमा पुरिएका सुनप छहरी गाउँपालिका एक गाई 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुभएको छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा व्यापक चर्चा बुटेलेको तीन नानीहरूको भाइरल भिडियो अब ट्राफिक प्रहरीले ट्राफिक शिक्षाको माध्यम बनेको छ। नेपाल प्रहरीले भाइरल भिडियोलाई सृजनात्मक रूपमा प्रयोग गर्दै ट्राफिक नियमबारे जनचेतना फैलाउने भिडियो बनाएको रोपाको रोटी गढी गाउँपालिका तीन बालिकाको भिडियोबाट प्रेरणा लिँदै ट्राफिक प्रहरीले ट्राफिक बत्तीको अर्थ सहज र सबैले सम्झन सक्ने शैलीमा प्रस्तुत गरिएको भिडियोमा पहेँलो रेनकोट लगाएकी बालिका सँग ट्राफिक बत्तीको पहिरो संकेत जोडेर ट्राफिकको पहिरो बत्ती तयारीको आदेश दिन्छ भन्ने सन्देश दिएको छ। त्यस्तै हरियो रेनकोट लगाएकी बालिकासँग हरियो बत्ती जोडिँदै ट्राफिकको हरियो बत्तीले जाने आदेश दिन्छ भनिएको छ भने गुलाबी रेनकोट लगाएकी बालिकालाई रातो बत्तीको प्रतीकात्मक माध्यम बनाउँदै ट्राफिकको रातो बत्तीले रोक्ने आदेश दिन्छ भन्ने भिडियो सामग्री बनाइएको छ। सामाजिक सञ्जालमा व्यापक चर्चा बुटेलेको भिडियोलाई ट्राफिक शिक्षाको माध्यम बनाउने प्रहरीको यो प्रयासलाई धेरैले सृजनशील र जनचेतनामूलक अभियानका रूपमा लिएका छन्। बजारमा लोकप्रिय बनेको सामग्रीलाई सकारात्मक सन्देश जोडेर सर्वसाधारण विशेष गरी बालिकासम्म ट्राफिक नियम सहज रूपमा पुर्याउने उद्देश्य यसमा देखिएको छ। भिडियोका अन्त्यमा ट्राफिक प्रहरीले भावनात्मक सन्देश पनि दिएको छ। प्यारा नानी बाबुहरू जस्तै सड़कका ट्राफिक लाइटहरूले पनि हामीलाई मायाकै भाषा बोलिरहेको छन्। ट्राफिक नियमको पालना गरौं भनिएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी सदन तथा अन्य सामग्रीहरूको लिलाम प्रक्रिया अगाडि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तनहुँको आबुखैरी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूजा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वडा नम्बर 1 देखि 6 सम्मका 38 जना भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित गरी लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले 32 आदिवासी आदिवासी दिवस 3 दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरिएको हो। जस अनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था राजनीतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिको हक अधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठी गरिनेछ। उपल्लो मोसङको लोकेघर दामोदर कुण्ड गाउँपालिका 2 ढाकमरमा रंगिएका चट्टानमा सजिएका मानव निर्मित गुफा क्षेत्रमा स्थानीयको लगानीमा बौद्धको मूर्ति सहित आकर्षण पाएको छ। ढाकामर क्षेत्रमा रहेको गुफाहरूले अवलोकन गर्नाउने पर्यटकलाई सहज हुने गरी चिटिकाको पदमार्ग सहितको पूर्वाधार बनेको छ। केही वर्ष अगाडिसम्म गुफाको अवलोकनका लागि जाने पर्यटकले हत्केलामा ज्यान राखेर भीरमा हिँड्नुपर्ने बाध्यता रहेको अब पदमार्गबाट सजिलै गुफा वर्षकान सकिने भएको छ। गत आर्थिक वर्ष 2082-83 ढाकामर क्षेत्रमा भूगर्भीय अध्ययनका साथै अनौठो स्थानमा पुगेको अनुभूति हुने गरी जियोलोजिकल पार्क बनाउन गाउँपालिकाले 43 लाख रूपियाँबाट पार्क सहित गुफासम्म पुग्ने रेलिङ सहितको सिडी बनाएको हो। बागलुङ नगरपालिका 1 र सिमाना अवस्थित निर्णय घाटलाई धार्मिक गन्तव्य बनाउन 108 मठ बनाई तुलसी रोपिएको छ। निर्णय घाट मानव सेवा धाम विकास समितिले मानव सेवा आश्रम परिसरको सड़क किनारमा बनाएका मठमा शनिबार तुलसी रोपिएको हो। हरेक व्यक्तिले फरक फरक मठमा तुलसी रोपेको समितिका अध्यक्ष सहदेव राज भण्डारीले जानकारी दिनुभयो। 10,500 रूपियाँ तिरेपछि निर्णय घाट मानव सेवा धाम विकास समितिले बनाएको मठलाई उनीहरूले आफ्नो बनाउन पाउने व्यवस्था गरिएको थियो। आश्रमले आह्वान गरेपछि स्थानीयले आफ्नै खर्चमा मठ बनाएर तुलसी रोपेका हुन्। अवस्थामलाई जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338, 98461656।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
7: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
8: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
8: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
7: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
7: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्लिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
8: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
8: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0585-63-175, 98-560-63-175।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
12: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
11: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564-14-411। मोबाइल 98-560-22-938 र 98-028-22-938।
13: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
14: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
13: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
14: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
13: फोन नम्बर 0614510000,
14: 0614510002, मोबाइल नम्बर 9856084466।
13: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
15: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
16: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
15: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
16: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
15: प्रोप्राइटर रोशनी श्रेष्ठ।
16: मोबाइल नम्बर 9827109066 र 9840694543।
7: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
17: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
17: छुटको दायराहरू: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
17: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635-71-479, मोबाइल 98-560-62-265, 98-468-64-145।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
19: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
10: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
19: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
10: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
19: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
10: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
19: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
10: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061433385, मोबाइल 98560380385।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस एपिसोडमा रहेर तपाईँको लागि मिठा मिठा गीतहरू त राख्ने नै छु। अब आफूलाई मनपर्ने कुनै पनि गीत छन् भने तपाईँ रोज्नको लागि कार्यक्रममा जोडिन सक्नुहुन्छ। 98422972911 र 98066611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिनु होला र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। लपन छप्पन बोलको गीत रहेको छ कबड्डी कबड्डी मुभीबाट, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लप्पन छप्पन जान्दिन म बोलको यो गीत राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुल्ला रहेको छ है भनेर त भनिराखेको नै छु, कार्यक्रममा जोडिन सक्नुहुन्छ यति बेला तपाईँ।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सरकारी जागिर बोलको यो गीत मैले राखिसके. अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनि राखेको नै छु. यति बेला तपाईँ सम्पूर्णको लागि म फेरि गीत राख्दैछु. गीत रहेको छ यति बेला रातो रानी फुले झै साझामा बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है.
1: Get on the dance floor.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रातो रानी फुले झै साझमा बोलको यो गीत मैले राखिसके। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीतलाई कार्यक्रममा राख्दैछु, माया मनभरि बोलको गीत रहेको छ। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रसन्न, होमवर्क देखाउ त।
8: हस् टीचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टीचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
10: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
3: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
14: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
14: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
14: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
14: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
14: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
3: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
14: पहिरो गल्ती र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
14: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
14: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175 98 55 63 175।
0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0 65 75 9 4, मोबाइल नम्बर 98 60 61 268
0: 98 60 60 268।
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
17: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
17: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
17: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
17: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0 61 4 33 385, मोबाइल 98 5 60 80 385।
18: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
19: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
18: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
19: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
18: फोन नम्बर 0614510000
19: 0614510002 मोबाइल नम्बर 9856084466।
18: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
20: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
21: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
22: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
21: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
22: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
21: पोखरा जाने बाटोतिर।
23: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
21: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560 62827 र 9864453031।

अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु। आफ्नो रोजाएको गीत सुन्न चाहनुहुन्छ भने 98422 72911 र 98066636611 बाटो भएर चाहिँ कार्यक्रम जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। स्टुडियोको लाइनको बारेमा जानकारी गराइराखेको नै छु र हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्समा है जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु डाँडा पाखा छ हरारे बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है।

ओके, यति बेला भने डाँडा पाखा छहराले बोलको गीत चाहिँ मैले राखिसकेँ र अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला भनेर त भनिराखेको नै छु। 9842 72 911 र 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म फेरि पनि गीत राख्दैछु, अर्को जुनै चाहिँदैन मलाई बोलको गीत स्वीकार्नुहोस् है।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को जुनी चाहिँदैन मलाई बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला म अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ तिमी फुल्यौ कतै बलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी फुल्यौ कतै बोलको यो गीत मैले राखिसके यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु गीत रहेको छ गोठालो जाँदा बोलको गीत स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि यति बेलाको इच्छा छ भने उहाँलाई स्वागत गर्छु म. हेलो नमस्कार हजुर. हजुर सन्चारमै छु, तपाईँको के छ खबर? हजुर खानपिन भइसक्यो, नयाँ नौलो खबर केही पनि छैन हजुर, के छ भने सुनाउनुहोस्.
1: हजुरको लागि आफ्नो स्वास्थ्यको पनि एकदम ख्याल राख्नु होला भन्न चाहन्छु, अनि शुक्लाको निको पनि भनिदिनुको लागि, अनि जति पनि सबै साथीहरूलाई एक मुस्तमा हुँदै सकिन्छ
0: तपाईँलाई. यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो वानट्याङ खोलाबाट चाहिँ फोन गर्नुभएको थियो र दिदीको रोजाइमा रहेको गीतलाई म राख्ने नै छु. अब गीतसँगै म जान्छु छोटो व्यापारिक विश्राममा, विश्रामपछि आउने नै छु. सुन्दै गर्नुहोला है त.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा। बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
3: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: है ब्रिजेश ज्वेलर्स।

0: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडि पट्टि।
8: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
10: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
12: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
15: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साटफेर,
17: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
18: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
19: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
18: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656706676, मोबाइल 9856062676।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ। ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको रोजाएको गीतलाई कार्यक्रममा राख्छु है भनेर पनि भनिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842 72 911 र 9860 66 611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु लैबलको गीत चाहिँ रहेको छ प्रसाद मोदीबाट, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि लै लै बोलको प्रसाद मुभीबाट यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको यस एपिसोडमा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस प्रोग्रामको प्राइस अनुसार गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि फूलको थुङ्गा हौकी बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्लागन्ध केएफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड किचा दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847261268
7: 9856602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस टीचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनाबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560667988।
12: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
19: सम्पर्क मोबाइल 98570065119 र 98694-5756।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
21: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654-12-200, 412-160 र 98460-78022।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
5: Wherever you are, stay connected.
6: भित्रको निकास मार्ग, इभ्याकुएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढ़ी पुगेर अनौपचारिक छलफल शुरू गर्नु भएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढ़ीको कृष्ण मन्दिर शालामा अनसन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रूपियाँ र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा चाँदीको भाव 4,335 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, नाउल चक्रवातका कारण दक्षिण चीनमा 7 लाख भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल आज औपचारिक वार्ताको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सबैको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वाङहोङ प्रान्तमा तीव्र हावाहुरी र ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वाङडोङ प्रान्तको हुइजोङ शहर मार्फत विङजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आदिका कारण 7 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौं उडान र रेल सेवा रद्द गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण शहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको शुरूमा चक्रवात बाबीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। के भडेका गोलकिपर भोजिन्ना चिलीको शीर्ष डिभिजन क्लब कुलो कुलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिन्ना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्र्याउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुंगिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै के भडेले इतिहासकै पहिलो पटक अंक जोड़ेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित हुँदै के भडे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुनचाँदीको भाव बढ़्यो, सुनतोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भर्डेका गोलकिपर भोजिन्ना चिल्लीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्लागन्धकी एफएम 97.6।
1: रितु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
1: मोबाइल 9856055770।
3: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी दिदी, त्यो करेली त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
7: राम्रो नहुने त कुरै भएन नि भतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
8: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
9: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9841356558।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
11: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
10: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
11: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
10: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
10: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौडाले घाँस नेपियर अमृतो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
11: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं
11: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0556361175 98563175
12: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना
14: शुद्ध सुन तथा चाँदीका गर गहना
13: छापावाला सुनचाँदीका गर गहना
14: राशि अनुसारका पत्थर
13: कम्प्युटर तौल प्रविधि
14: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
13: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9871161069 9067625229
14: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9841433222 9087769142
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
15: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
15: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
11: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौड़ाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ।

0: साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
2: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ? कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस्तार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गंगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
0: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
5: फोन नम्बर 0614510002,
0: मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850603128 र 9462614726।
9: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
7: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
9: प्रोप्राइटर रोशनी श्रेष्ठ।
7: मोबाइल नम्बर 9827109066 र 9840694543।
10: ला, टायरमा कट लाग्यो। जो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो?
12: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्लागण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
13: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलेर आएको देखेनौ भन्यो?
14: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

चिसो पनि बरफ छ विश्व दुखी बोले छ हेर नेपाल रहेछ फरक नै अरू भन्दा अनुपम छ मेरो चाल ढाल पनि नआइज मेरो सामु खोक्रो खोलीको खाल पनि उचालो चाहिँ गर्दैन छु 46 को साल पनि

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 570 52, मोबाइल 98 5 60 28 587।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0 65 571 479, मोबाइल 98 5 60 62 65, 98 4 68 64 145।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: 12 एल्युमिनियम अब युपिभीसीको साथमा।
9: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क 12 युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 414 411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
12: सम्पर्क 0 65 414 221, मोबाइल 98 5 60 35 921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 414 245, 0 65 414 345।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0614333385, मोबाइल 98560385।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
11: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
14: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9804639839।
13: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
14: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: शुक्ला गंडकी FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहु लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
4: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
4: खेतबारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
4: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
3: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
3: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565-63175 98-560-63175।
0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565-70-676, मोबाइल 98-560-62-676।
7: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0565-414-050, मोबाइल 98-463-23-811।
9: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौं, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा तनहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847261268
10: 9857602068।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाहेको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825527763। कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंध केएफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
12: सम्पर्क 0654142121 मोबाइल 9856035921
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
13: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
14: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
15: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
16: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
17: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
18: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
18: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
19: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9811969902।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
22: हजुर, दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं।

0: पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9847168268
7: 9857602068।
11: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638811।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि।
14: चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560077178।
17: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9847078022।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
6: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
6: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बाल बालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित दुईजनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटना को निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नायकको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत स्कूलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेश को केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेस लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदूरधन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सरजू चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्य पूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायीहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 36,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्नेई क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंग्ल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजेट जनाएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी ट्वेन्टी क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इंग्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इंग्ल्याण्डसँग एउटा मात्र एक दिवसीय खेलमा जीत हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको यकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी ट्वेन्टी विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष्ठ सरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी ट्वेन्टी श्रृंखला 2-0 र इंग्ल्याण्डसँगको पाँच खेलको टी ट्वेन्टी श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जयन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा तीन वर्षमा 2,800 भन्दा धेरै लागु औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: साली नदीको सिर,
10: मणिचूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
13: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
16: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
17: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
15: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98-058-26-466 र 98-467-39-8-39।
18: मेरिया मैनी कस्तो राम्रो गहना
19: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
20: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
22: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
21: शुद्ध सुन तथा चाँदीका गर गहना,
22: छापावाला सुन चाँदीका गर गहना,
21: राशि अनुसारका पत्थर,
22: कम्प्युटर तौल प्रविधि,
21: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
22: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
21: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
22: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807725229।
21: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
23: हजुर सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
24: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
23: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
25: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
26: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
27: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056।
26: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
28: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
29: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
28: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
29: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
28: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
29: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
30: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
31: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
30: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
31: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
30: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
31: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
30: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
31: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
30: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ। भूछए बाढी र पहिरोबाट बचौ र बचाउ।
31: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
30: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
31: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृसो र बाँस। भूछए रोकिन्छ पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस।
30: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिको लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
31: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
30: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
31: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
30: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0556361175 98563175।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
30: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
30: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
3: शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागन्ध केएफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763
4: सुन होमवर्क देखाऊ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560667988
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
6: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
10: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
11: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया।

0: फोन 0564-1142, मोबाइल 9855-23128 र 9842-1426।
1: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
2: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
1: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
1: फोन नम्बर 0614510002
2: मोबाइल नम्बर 9856084466।
1: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0564-1434 र 9855-44343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना कहाँ छ? होइन कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत त्यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
9: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई, साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635-71479, मोबाइल 98560-62-65, 98468-64-145।
7: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
7: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
7: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-052, मोबाइल 98560-28-587।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
14: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
16: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
14: ओम एम आभूषण सुनचाँदी दोकान,
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9460692446 9508 0008।
17: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
18: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
19: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
20: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
19: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0656705907, मोबाइल नम्बर 9847061268
18: 9857062068।
21: होइन यसो आमा कहाँबाट चलेको
22: कटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनु भन्यो।
21: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
23: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
24: चेस्का बाजे चाँच, पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
25: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303624।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मलाई कहिले बुझ्ने प्रयास गर्नु तिमीले।
1: म गलत थिइन।
0: एक पटक मेरो
2: मलाई केही बुझ्नु पनि छैन र कसैको कुरा सुन्नु पनि छैन।

0: कॉल प्लीज।
1: समाचारमा स्वागत छ। चारजना युवाहरूको समूह लागु औषध सहित पक्राउ, अनुसन्धान जारी, कानून अनुसार कार्यवाही हुने प्रहरीको भनाई। युवाहरूमा बढ्दो लागु औषधको दुर्व्यसनी दिनानुदिन विकराल बन्दै

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
8: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
7: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
8: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
7: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9171969902
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
10: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
9: थप जानकारीको लागि 0635714479 मोबाइल 9855062265 9468064145
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
14: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
13: मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
18: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
17: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
18: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
17: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
18: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 98565935921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
22: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
21: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
22: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्चै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
21: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
23: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
24: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
18: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
25: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
18: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
25: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
18: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
25: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
18: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
25: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
18: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560-80385।
0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
2: ओम एम आभूषण सुनचाँदी दोकान।
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846692640, 9800528008।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
26: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
6: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
26: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
6: प्रोप्राइटर रोशनी श्रेष्ठ,
26: मोबाइल नम्बर 9827109066 र 9840694530।
27: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
28: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
27: हो त नि, अब चाहिँ राम्रो भयो।
0: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
27: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
29: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
30: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856602630।
29: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
31: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
31: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
0: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
31: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
32: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
31: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825352763।

अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्ट।

0: परिकल्पना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागंडक एफएम 97.6। स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98562885।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
7: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
8: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
8: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
7: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
7: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
8: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
8: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175 98563175।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 98563942 र 98066656586।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
12: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
11: फोन नम्बर 0614510000,
12: 0614510002, मोबाइल नम्बर 9856084466।
11: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाह, रुद्री, व्रतबन्द, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
3: शुक्ल गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 5 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
8: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार। साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.in पिलगन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङको ढोरपाटन नगरपालिका बुर्तीबाङमा शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर 42 वर्षीय जीवन विकको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष छेत्रीले जानकारी दिनुभयो। परिवारका अनुसार ढोरपाटन 8 सानो मसरी घर भएका विक गाई भैंसीको लागि पाखामा खरको घाँस काट्न जानु भएको थियो। बेलुकासम्म घर नफर्केपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए। करिब 500 मिटर तल विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मोबाइल नदिएको न्यूमा बागलुङको बडीगाड गाउँपालिका 17 वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउने गते सोइठाउका असीम वनको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा छ फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रेमबहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय असीम वन र 15 वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र परसाईले बताए। जन्मदिन मनाउने क्रममा 7 जना रहे पनि अरू घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्त स्थलमा पुगेर आक्रमण गरेको प्रहरी उपरीक्षक परसाईले बताए। साउने गते राति 2:30 बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय दगामतुम डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। जन्मदिन मनाउने क्रममा 1 जना 9 वर्षीय बालक समेत सहभागी रहेको प्रहरीले जनाएको छ। हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिम प्राप्त कुकुर, ड्रोन क्यामेरा लगायतको सहयोगबाट खोजतलाश गरेको थियो। नियन्त्रणमा लिएका माथि व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाण्डुको धुम्बाराही स्थित नेपाल कलेजमा कक्षा 11 मा अध्ययनरत लजिन केही समय अघि घर गएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूबाट हत्याको शिकार भएका छन्। गण्डकी प्रदेशसभाबाट सर्वसम्मत पारित भएको गाँजा विधेयक प्रदेश प्रमुख डिलेराज भट्टले संसदमै फिर्ता पठाइदिएका छन्। सभाबाट पारित भई प्रमाणीकरणको लागि पठाइएको विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाजिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गरेका हुन्। प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले विज्ञप्ति जारी गरी प्रदेशसभा सचिवालयबाट 2013 असार 30 गते प्राप्त भएको उक्त विधेयकलाई नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम सन्देश सहित फिर्ता पठाइएको जानकारी दिनुभयो। विधेयक फिर्ता गर्दा प्रदेश प्रमुखको कार्यालयले मुख्य रूपमा नेपालको संविधान संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन र विद्यमान संघीय लागू औषध कानूनलाई आधार बनाएको छ। नेपालको संविधानको भाग 6 अन्तर्गत राज्य शक्तिको बाँडफाँड सम्बन्धी व्यवस्थामा प्रदेशले कानून बनाउँदा संघीय कानूनको मातहतमा रही बनाउनु पर्ने व्यवस्था छ। संविधानको धारा 57 उपधारा 6 मा प्रदेशसभा, गाउँसभा वा नगरसभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने र प्रदेशसभा, गाउँसभा वा नगरसभाले बनाएको त्यस्तो कानून संघीय कानूनसँगै बाजिएमा बाजिएको असम अमान्य हुने उल्लेख गरेको छ। गण्डकी प्रदेशले पारित गरेको गाँजा सम्बन्धी विधेयकले यो संवैधानिक सीमालाई मिचेको प्रदेश प्रमुखको निष्कर्ष छ। तनहुको आबुखैरिनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वडा नम्बर 1 देखि 6 सम्मका 38 जना भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित गरी लाल पूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा समतामूलक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारको लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चौहानले बताउनुभयो। यसैबीच जिल्लामा प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीको व्यवस्थापन कार्य प्रभावित भएको छ। विश्वनाथ अमिनको दरबन्दी रहेको जिल्लामा हाल 11 जना मात्रै कार्यरत रहेको नापी कार्यालय तनहुका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। कर्मचारी अभावका बावजूद पनि भूमिहीनलाई छिटो लाल पूर्जा वितरण गर्न तदारूकताका साथ काम भइरहेको र सबै पालिकालाई काम चाँडो सक्न निर्देशन दिएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। लाल पूर्जा र स्थायी बसोबासको सुनिश्चितता नगरी बसपार्क क्षेत्र खाली नगर्न पोखराका सुकुम्बासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएका छन्। महानगरपालिकाले तयार पारेको प्रतिवेदन प्रति असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लाल पूर्जाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन्। लामो समयदेखि बसोबास गर्दै आएका पोखरा बसपार्क क्षेत्रका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले महानगरपालिकाले अघि सारेको 3 महिनाको अस्थायी व्यवस्थापन तथा प्रति महिना 15,000 रूपियाँ भाड़ा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन्। देशमै पहिलो पटक राइड शेयरिङलाई अनुमति दिने कानून बनाएको गण्डकी प्रदेशले पहिलो सेवा सञ्चालनको अनुमति दिएको छ। चल्तीका राइड शेयरिङ एप सञ्चालक सूचीकरणमा नआएको बेला सवारी सेवा नेपाल लिमिटेडले यो सेवा सञ्चालन गर्ने अनुमति पाएको हो। यातायात व्यवस्था कार्यालय सवारी कास्कीले अनुमति दिएपछि यही साताभित्रै सवारी सेवाले राइड शेयरिङ सेवा थाल्ने तयारी गरेको छ। सवारी सेवाका अध्यक्ष राजन कुमार श्रेष्ठले ऐनको व्यवस्था बमोजिम 20 स्कूटर खरिद गरी सेवा सञ्चालन को तयारी भएको बताउनुभयो। सवारी सेवाले 4 पाङ्ग्रे गाड़ीको खरिद प्रक्रिया शुरू गरिसकेको जनाएको छ। श्रेष्ठका अनुसार राजधानी काठमाडौँ सहित अन्य शहरबाट पनि सेवा दिने योजना सो कम्पनीले बनाएको छ। गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालय मध्ये कास्की बाहेक अन्यत्र राइड शेयरिङ सेवा सञ्चालनको लागि कुनै कम्पनीले प्रक्रिया शुरू गरेको छैन। कास्कीमा हालसम्म 5 कम्पनीले दर्ताको लागि निवेदन दिएका थिए। तनहुमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अगाडि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनको क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकोले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सरकारी सवारी साधन र कार्यालयका कबार सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रदै भएको थियो। अलपत्र परेका ती सामग्रीको प्रशासनिक फर्चोट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्लाधिकारी तिवारीले बताउनुभयो। उक्त आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, सरकारी वकिलको कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, तनहुँ कारागार र डिभिजन वन कार्यालयका भवन तथा सवारी साधनमा तोडफोड राख्जने भएको थियो। यसैबीच चालू आर्थिक वर्ष 2083-84 नियोजित पूँजीगत बजेटको 100% खर्च गर्ने लक्ष्यका साथ जिल्लाका विकास निर्माणका कामलाई तीव्र पारिने भएको छ। असार मसान्तको आधारमा मात्र बजेट खर्च गर्ने परिपाटीलाई निरुत्साहित गर्न नियमअनुसार समयमै ठिक्का पत्ता प्रक्रिया अघि बढ़ाउने र प्रत्येक 3 महिनामा आयोजनाको प्रगति समीक्षा गर्ने निर्णय गरिएको प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभयो। त्यस्तै जिल्लाभित्र संचालित राष्ट्रिय तथा प्रादेशिक स्तरका ठूला विकास आयोजनामा देखिने मुआवजा विवाद र समन्वयको अभाव सम्बोधन गर्न 1 महिनाको समयसीमा तोकिएको छ। लायन्स डिस्ट्रिक्ट 325 एम को आयोजनामा राष्ट्रिय विभूति थाहा सहित पार्कमा शनिबार वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि मन्त्री भीमबहादुर कार्की तथा विशिष्ट अतिथि डिस्ट्रिक्ट गवर्नर लाइन रत्न पराजुलीले संयुक्त रूपमा बिरूवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, विभिन्न लायन्स नेतृत्व, 42 भन्दा बढ़ी लायन्स क्लबका प्रतिनिधि, पार्क व्यवस्थापन समिति तथा 200 भन्दा बढ़ी प्रकृति प्रेमी लायन्स लिडरहरूको लेखनीय सहभागिता रहेको थियो। अभियान अन्तर्गत पार्क परिसरमा 250 भन्दा बढ़ी विभिन्न प्रजातिका बिरूवा रोपिएको आयोजकले जनाएको छ। वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्धन तथा जैविक विविधताको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै रोपिएका बिरूवाको नियमित संरक्षण र हेरचाहमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड़ दिएका थिए। हवस्त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचारले रूपमा उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि बिदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
5: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562174।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: साथी नभए साथी न यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98416568।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120 र 98460872022।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ विशेषता रहेको छ आइतबारको। तपाईँले आफूलाई कुनै पनि भाका सुन्न मन लागिराखेको छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ। 98422 72911 र 98066611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनुहोला है। र समय त छ साँझको, के कस्तो काममा व्यस्त हुनुहुन्थ्यो, अब कता हुनुहुन्थ्यो, दिउँसोतिर के गर्नुभयो, त्यसबारेमा चाहिँ जानकारी गराउनुहोला, कार्यक्रममा जोडिनुहोला भनेर त भनिराखेको नै छु मैले। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु। भाका रहेको छ गण्डकी बोलको। भाका राख्नुभन्दा अगाडि चाहिँ हामीले कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा, प्रायोजन गरेको छ रामदाम संसारी पश्चात। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साफे गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम संसारी पश्चातलाई। यो पसल रहेको छ खरेनीटार ओडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ दिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भन्ने गण्डकी बोलको यो गीत स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भने गन्दकी बोलको यो गीत मैले राखिसके, अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउनुहोला भनेर पनि भनि राखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु, नरिसाउन सानो कुरैमा बोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: शुक्ला गण्डकी एफएम 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400
3: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
4: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
5: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
4: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलीगौंडा नगरपालिकाबाट 10 घरमाथि
4: पोखरा जाने बाटोतिर
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98 644 35 031
7: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि
7: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलीगौडा
4: मोबाइल 98560 55 77
9: ए नानीको बुवा आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
10: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त आज नि
9: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
10: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
9: होम डेलिभरीको पनि व्यवस्था छ
0: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
11: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
11: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0 65 412 00 412 160 र 98 460 78 022 शुक्ला गण्डकी एफएम 97.6

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यो श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु, अनि तपाईँको रोजाईको गीतलाई पनि कार्यक्रममा राख्छु भनेर त भनिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279011 र 9860363711 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु मैले। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो होइन, कार्यक्रममा जोडिनु होला र अब आफूलाई मनपर्ने गीत चाहिँ रोज्नु होला है भनेर पनि मैले भनिराखेको नै छु। यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु, भाका रहेको छ यति बेला फुलराम रोबलको भाका रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, फूल राम्रो हो कि बोटै राम्रो बोलको यो भागमा अघि सुनिसक्नु भएको छ, सबैलाई मन पर्यो होला भन्ने आशा त छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अब यिनै भाकाहरू राख्दा राख्दै अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि टोपी ढाकाको बोलको यो भाका राख्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनशान्ति पसलका प्रोपाइटर भक्त कुमार रामधाम सरप्रति हार्दिक अभिव्यक्त गर्दै अन्तिममा टोपी ढाकाको बोलको यो भाका राख्दै म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz साथी इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 7.6 Shukla Ganda KFM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
2: 98560261268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.

0: wherever you are. Stay. Wherever you are, stay. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now.
1: बाँकी नै रहेको मौसमविदको भनाई
2: तराईमा हिजो छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई अरू केसँग खोज्नुपर्ने हुन्छ।
3: ग्रीसको माउन्ट ओलम्पस जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश, भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाण्डुमा चल्दै भारत फेरि आईसीसी T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि एक हप्ता परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। जापानको 21.5 अर्ब भन्दा बढ़ी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि निर्माण शुरू गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ। कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको सञ्चालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ। सुरुङ मार्ग सञ्चालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन। त्यसपछि गाड़ीको आकार अनुसार कम्तीमा 60 रूपियाँदेखि बढ़ीमा 600 रूपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाडौँबाट बाहिरिँदा शुल्क केही सस्तो पर्नेछ। धादिङको सिस्ने खोलादेखि काठमाडौँको बलम्बु जोड्ने यो सुरुङ मार्ग सञ्चालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घण्टौंको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाडौँ आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ। यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ। संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवनमा सुरक्षित राखेको र भदौ 24 गतेको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ।
1: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाँडिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाए 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्न पत्र लीक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डीन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डीन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपक राज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे दुई दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
3: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएका डाक्टर केसीको अनशन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढ़ी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसोपछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जयसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोडफोड़ र चिकित्सकमाथि कुटपीटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोड़फोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपीट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले पाँचजना स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता आक्रमणकारीमाथि कार्यवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
3: मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा तीन वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा आठवटै जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र एकजना तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुईजनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कमजोर हुन थालेको मनसून र पानी पर्ने सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन, सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू, चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगंजका अस्पतालमा अनिश्चितकालीन हड़ताल लगायतका खबर प्रस्तुत गर्यौं।
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्ड उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीका थलीमा 34 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यसै गरी कोशी मधेश र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढ़ी छ। धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसून नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन्। साँच्चै अहिले नै मनसून कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाललाई सोध्नु भएको छ।
2: पहाड़ी क्षेत्रमा धेरै जसो पानी ठिकै छ, औषधको नजिकै छ, राम्रो पनि भइरहेछ। धेरै जसो समस्या चाहिँ तराईमा छ। तराईमा चाहिँ परेकै भए पनि एकदमै एकैचोटि परेर धेरै दिनसम्म सुक्खाहरू हुने समस्याहरू चाहिँ अहिले बढ़िरहेछ। त्यही भएर यसपालिको जुन मनसुनको हेर्दाखेरि तराई क्षेत्र अलिक बढ़ी प्रभावित भइरहेछ। विशेष गरी मधेस पहाड़तिर चाहिँ औषधमै पानी भइरहेको हुनाले यो प्रक्रिया चाहिँ छ। अब अहिले अलिक कम भएको त बुझिहाल्यो, किनभने यो रिदममा अस्ति पानी पर्यो, कम भयो। फेरि आउने क्रममा छ यो सोमबार मंगलबार काठमाडौँ पूर्वलाई त छैन, पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको छ।
10: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ।
2: विगतको 1 दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पूरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले, त्यसो भर पनि पर्छन् अहिले होइन। अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रेडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने, ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमले प्रभावकारी भएको छ। त्यति हुँदाहुँदै पनि अब ठूलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ, ठूलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ। तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र अनि फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बर्स्ट भन्छौँ कहिले काहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिले काहीँ तयारी गर्न भ्याउने गरिने, त्यसको पूर्वानुमान गर्नलाई अलिक कठिन हुन्छ, त्यति मात्र इस्यु छ अहिले भनौँ न। राष्ट्रिय तहमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै अडचन मिल्छ अहिलेको पूर्वानुमान, तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिले काहीँ मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ। तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि, होइन र पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
10: केही ठाउँमा रोपाई हुन बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ, रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
2: अझै पनि मनसुन असोजसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असोजसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नि आत्किहाल्नु पर्दैन। तर अब जहाँसम्म रोपाईहरू पूरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ अब आकाशकै पानी भर पर्नुपर्ने, अब कुलोहरू अब मूल नफुटेको केसमा, स्थानीय मूलहरूको नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ। तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसे कम सोमबार मंगलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला, पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए, तर यदि हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ, पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ, अब यो क्रम पाँच छ दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
3: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क ठप्प हुँदा आवत जावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध सड़कको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मंत्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी दिनुभएको हो। सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रूकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै अरखाँचीमा सन्धिखर्क गोरुसिंगे सड़क, मुस्ताङमा जोमसोम कोरोला सड़क र रसुवामा मैलुङ स्याफ्रोबेसी सड़क पनि पूर्ण रूपमा अवरूद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाई छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु, पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा शव फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगड़ा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटिहानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन का अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाइ छ।
5: शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एन क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई वा दुई भन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजीवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गतेसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बार्डिङ्लो माइग्रेटरी ल्याण्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बचाई सराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढ़ेको बताउनु भएको छ। यसैगरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजीवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौं तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार हुनेछ।
5: नेपालको पुरूष भलिबल फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 जना खेलाड़ीलाई 6 टोलीले अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाड़ी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाड़ी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्की खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एनभीएलमा हरेक टोलीमा 12 खेलाड़ी रहनेछन्। हरेक खेलाड़ीले 3 विदेशी खेलाड़ी अनुबन्ध गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट 1 खेलाड़ी एनभीएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 श्रृंखलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृंखलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा 5 खेलको टी20 श्रृंखलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। टी20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा सल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: 97.6 Shukla Gandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौड़ा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परेन त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर धुलेगौड़ा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, धुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: धुलेगौड़ा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, धुलेगौड़ा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा।

0: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु, फोन नम्बर 0565-63175 98-560-63175।
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त, हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि,
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा, सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था, सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु, थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98-261-52067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा,
5: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-3385।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेनिराको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-4-61-16-878, 98-2-35-52-763।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
10: फोन नम्बर 061-451-000, 061-451-002,
11: मोबाइल नम्बर 9856084666।
10: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा, बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
3: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
3: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145। कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028013424 र 98560 1475

0: 7.6
1: Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
2: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

0: बुद्धि सहमतिलाई लिएर नेकपामा माधव समूह नै विभाजित, एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान। भोलिदेखि कोरियन भाषा परिषदका लागि आवेदन दिन सकिने, अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाई, 64% नेपालीको आवेदन अस्वीकृत। नागढुङ्गा सुरुङ मार्ग भोलिदेखि सञ्चालमा आउने, त्रिवेणीको एनडीएस परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र आउट, छानबिन समिति गठन। पोखराको फिर्की खोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन माग, अर्को ठाउँ ग्यारेन्टी नभई नहट्ने पोखरा बस पार्कका सुकुम्बासीको अडान। र इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, काबा भलिबलमा नेपालको चौथो हार, सेमी फाइनल पुग्ने सम्भावना न्यून। प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको तीन बुधे सहमतिलाई लिएर सहसंयोजक पक्षधरी नै दुई समूहमा विभाजित भएका छन्। आज हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सात प्रदेशमध्ये कुशी बागमती लुम्बिनीमा एमाले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेकपाले नेतृत्व गर्ने सहमति भएको थियो। मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग परामर्श गरेर नेतृत्व सम्बन्धमा निर्णय लिने भनिएको छ। तर सहमतिमा हस्ताक्षर गर्ने बेलामा सहसंयोजक माधव कुमार नेपाल अनुपस्थित हुनुहुन्थ्यो। आफ्नो सहमति विनय प्रचण्डले ओलीसँग तीन बुधे सम्झौता गरेको विषयमा नेपाल असन्तुष्ट रहेको चर्चा चलेको बेला साविक नेकपा एकीकृत पार्टीका नेताहरूले पक्ष विपक्षमा प्रतिक्रिया दिएका छन्। नेपाल निकट नेता राजकुमार भट्टराईले कार्यगत एकता हुँदै भविष्यमा वाम एकता गर्ने बाटोमा जाने गरी सहमति भएको भए राम्रो हुने बताउनुभयो। एमाले र नेकपा मिलेर सरकार बनाएपछि के काम गर्ने भनेर प्राथमिकता समेत निर्धारण गरेको भए राम्रो हुने भट्टराईको प्रस्तुति थियो। यसैबीच एमालेका युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक विदाई हुनुपर्ने आह्वान गरेका छन्। पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका विषय आज काठमाडौँमा आयोजित छलफलमा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक विदाईका साथै पार्टीको सांगठनिक स्वरूप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन्। उनीहरूले गत फागुन 21 गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाहिरी कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका थिए। वक्ताले पार्टीका देशी केपी शर्मा ओलीको जति कमजोरी छ त्यति नै कमजोरी अरू पदाधिकारीको रहेको तर्क प्रस्तुत गरे। एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष तथा पूर्व नेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरेश रोकाए, नवीन लामा, डाक्टर सुजन कडेरिया, रचना खड्का, मोती विक लगायतले पार्टीमा रूपान्तरको माग गर्नुभएको हो। प्रदेशहरूमा नयाँ सरकारका लागि समीकरण बनाउने प्रक्रिया शुरू भएको छ। प्रदेशहरूमा नयाँ समीकरणका आधारमा सरकार गठनका लागि प्रक्रिया शुरू भएका छन्। पाँच प्रदेशमा हालको सत्ता परिवर्तन हुँदैछ। तीमध्ये केही प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको गठबन्धनले पाँचवटा प्रदेशमा सत्ताको नेतृत्व बाँडफाँड गरेका छन्, जसमध्ये तीनवटा प्रदेशमा एमाले र दुईवटा प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। मधेस र गण्डकी प्रदेशमा भने अहिले भागभण्ड भएको छैन। संसदमा भएको दलगत सांसद संख्या कारण दुई प्रदेशलाई अनिर्णित बनाइएको हो। गण्डकीमा 59 दीपक मनाङ्गे पद रिक्त रहेको छ। सरकार बनाउनका लागि यहाँ कम्तीमा 30 सांसदको समर्थन अनिवार्य छ। यसैकि कांग्रेस र एमालेको गठबन्धन देशभरि टुटिसकेको छ। गण्डकीमा पनि उक्त गठबन्धन टुट्दा नयाँ समीकरण निर्माणमा ठूलो संघर्ष हुने देखिएको छ। एमाले र नेकपा मिल्दा 28 सीट पुग्छ। सो गठबन्धनलाई सरकार बनाउन कम्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ अनिवार्य छ। संसदको ठूलो दल नेपाली कांग्रेस एक्लैको 27 सीट छ, तर कांग्रेसलाई पनि राप्रपा र नेपाल समाजवादी पार्टी हाल प्रलोपाको समर्थन अनिवार्य छ। अहिले दुवै दलका सांसद अन्यलमा छन्। उनीहरूले निर्णय लिइसकेका छैनन्। राप्रपाको 2 सीट र प्रलोपाको 1 सीटले नयाँ सत्ता समीकरणमा म्याजिक हुनेवाला छ। आफ्नो सत्ता टिकाउन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे काठमाडौँमा गृह कार्य गरिरहनु भएको छ। यता हालसम्मको सत्ता साझा दल एमाले के गर्ने भन्ने निर्णय लिइसकेको अवस्था छैन। निर्णायक भूमिकामा देखिएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङ अहिले नै निर्णयमा पुग्ने अवस्था नबनेको बताउनुहुन्छ। दलहरू दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको स्थिरताका लागि सोच्नु परेमा सत्ताको खिचातानीमा आफूहरूलाई समेत तान्ने अवस्था सिर्जना गरेकोमा उहाँ खुशी हुनुहुन्छ। अहिले जे भइरहेको छ एकदमै गलत हो। केन्द्रबाट सत्ता समीकरणमा फेरबदलको निर्णय भएपछि हामीले चाहेर मात्रै पनि नहुने रहेछ, उहाँले भन्नुभयो। यो बेलामा राप्रपा जिम्मेवार हिसाबले प्रस्तुत हुन्छ। हाम्रै कारणले राजनीतिक जटिलता आउँछ वा देशलाई समस्या थपिन्छ भने हामीले गम्भीर भएर सोच्नुपर्छ र सहजीकरण गर्नुपर्छ, आफूहरू हतारिएर निर्णय नगर्ने गुरूङको भनाइ छ। राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए सहजै सरकार बन्न सक्छ, कांग्रेसले भने प्रलोभलाई पनि फकाउनुपर्छ। मुख्यमन्त्री पाण्डेले अभ्यास यस अघि नै गरिसक्नु भएको छ, एमाले निर्णय गरेपछि मात्रै आफूहरू निर्णयमा पुग्ने राप्रपाको योजना छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडीज एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको खुलेको छ। साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको खुलेको हो। एमबीएस फर्स्ट सेम सेक्सन सी नामको वाट्सएप ग्रुपमा परीक्षा शुरू भएको 5 मिनटमै पठाइएको खुलेको हो। केही मिनटमै सामाजिक सञ्जाल मार्फत बाहिरिएको भन्दै फेसबुक पेज ट्यू स्टुडेन्ट्सले त्रिवीको ध्यान आकर्षण गराएको थियो। उक्त पेजले त्यही वाट्सएप ग्रुपका स्क्रीनशटहरूसँग चार्जन गरेको थियो। प्राप्त जानकारी अनुसार परीक्षा मध्याह 12 बजे शुरू भएको थियो, तर करिब 12 बजे 5 बजेतिर नै परीक्षा प्रश्नपत्र विभिन्न वाट्सएप समूहमा साझा भएको दावी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको परीक्षार्थी तथा सरकारवालाहरूको भनाइ छ। उक्त पेजमा उल्लेख छ, सार्वजनिक गरिएको स्क्रीनशटमा सुलभ सर भनिएका व्यक्तिले प्रश्नपत्र पठाएको देखिन्छ। उहाँले प्रश्नपत्र पठाएपछि केशव भट्ट भन्ने व्यक्तिले सर सोल्युसन पनि पठाइदिनु न भन्नुभएको छ। त्यसको केही मिनटमा सुलभले अर्को पीडीएफ फाइल पठाएको देखिन्छ, उक्त पीडीएफमा के थियो भन्ने खुलेको छैन। नागढुङ्गा सिस्ने खोला शुरू मार्ग भोलिदेखि सञ्चालन हुने भएको छ। निर्माण थालेको 80 महिनापछि शुरू मार्ग सञ्चालन हुन लागेको हो। सुरुङ 24 घण्टा खुल्ला हुनेछ। पहिलो लटमा आपतकालीन सवारी साधनलाई सुरुङ खुल्ला गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताउनुभयो। पहिलो दिन एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीको गाडीको लागि सुरुङ खुल्ला हुन्छ भने त्यसपछि अन्य सवारी साधनलाई चरण चरण गरेर खुल्ला गर्दै लग्छौं। डिजेल, पेट्रोल, ग्यास लगायत अत्याधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई निषेध गरिएको छ। सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनलाई शुल्क समेत निर्धारण गरिएको छ। कार र भ्यानले काठमाडौँ भित्रदा 65 र बाहिरिँदा 60 रुपियाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परलाई काठमाडौँ भित्रदा 115 र बाहिरिँदा 80 रुपियाँ शुल्क तोकिएको छ। बस ट्रकले सुरुङमार्ग भएर काठमाडौँ छिर्दा 260, रेल मार्ग भएर बाहिरिँदा 200 रुपियाँ शुल्क तिर्नुपर्नेछ। ठूला ट्रक र हेभी सवारी लरी साधनले भने सुरुङबाट उपत्यका भित्रदा 600 र बाहिरिँदा 250 रुपियाँ टोल शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी र नन मोटराइज सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत अत्याधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिएको सड़क बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसीले बताउनुभयो। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एनट्याकको व्यवस्था गरिएको छ। सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् 2026 लागि प्रथम चरणको आवेदन भोलिदेखि खुल्ला हुने जानकारी दिएको हो। यही जुलाई 27 अगस्त 2 आवेदन दिन सकिनेछ। यसपटक पनि आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। शाखाका अनुसार पोइन्ट बेस्ड सिलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या 7200 हुने अनुमान छ, जसमा सबभन्दा बढ़ी उत्पादनमूलक क्षेत्रमा 5000 उत्तीर्ण हुने अनुमान छ। यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 1000 र वन क्षेत्रमा पनि 1000 कोटा तोकिएको छ। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कट लाइन निर्धारण हुनेछ। कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्छ। यसपटक सेवा र वन क्षेत्र थप भएका छन्। अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ। सरकारी तथ्याङ्क अनुसार नेपालबाट शैक्षिक संस्थामा आवेदन दिएकामध्ये करिब 64% विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो। पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनौट प्रक्रियामा अझ कडाई गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्याधिक वृद्धि भएको हो। अस्ट्रेलियाले विद्यार्थीको राम्रो छनौटको लागि देशलाई अलग अलग वर्गीकरण गरी भिसा आवेदन लिने गरेको छ। इभिडेन्स लेभलका आधारमा गरिने छनौट प्रक्रियामा नेपाल पछिल्लो समय सबभन्दा तल्लो लेभल तीनमा रहेको यस क्षेत्रमा काम गरिएकाहरूको भनाइ छ। यसअघि नेपाल दोस्रो नम्बरमा थियो, केही महिना अघि गरिएको पुनरावलोकनबाट तेस्रो नम्बरमा झरेको हो। नेपालबाट सबभन्दा धेरै भिसा अस्वीकृत हुने अध्ययनको क्षेत्र व्यावसायिक शिक्षा परेको छ। खर्च कम लाग्ने र छोटो अवधि हुने भोकेसनल भेट कोर्समा त झण्डै 90% विद्यार्थी भिसा अस्वीकृत भएको छ। तथ्याङ्क हेर्ने भने 549 जनाले भिसा आवेदन दिएका मध्ये 56 जनाले मात्र भिसा पाएका छन्। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरी नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0564142121, मोबाइल 9856035921।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TNT छड पाउने। समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
18: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त
19: किन आमा के भएर
18: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
19: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
18: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
19: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भव
18: मोबाइल 9856043952 र 9806656586
20: हजुर दान गरौ
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
22: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
20: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
21: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार गोर्खाको गैरी छाप देउराली पन्द्रुङ सड़कका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन बन्द भएको छ डेढ साताको अन्तरालमा घ्याम्पे साल पाँचखुवा देउराली पन्द्रुङ खण्डको बारपाक सुलीकोट 8 पन्द्रुङको ढाप गौरी छाप र पहरेमा पहिरो खसेर सड़क अवरूद्ध बनेको हो पन्द्रुङ ढापमा खसेको पहिरो एक साता अघि पन्चाएर सड़क मरमत गरिए पनि पुनः भाइसिएर सवारी आवजाउ ठप्प भएको बारपाक सुलीकोट 7 वडा अध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ बागलुङको ढोरपाटा नगरपालिका 9 सुर्तीबाङमा शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर 42 वर्षीय जीवन विकको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष छेत्रीले जानकारी दिनुभयो परिवारका अनुसार ढोरपाटन 8 सानो मसरी घर भएका विक गाई भैँसीको लागि पाखामा खरको घाँस काट्न जानुभएको थियो बेलुकासम्म घर नफर्केपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए करिब 500 मिटर तल विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ मोबाइल नदिएको न्यूमा बागलुङको बडीगार गाउँपालिका 1 17 वर्षीय लजिन थापालाई उहाँकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ यही साउन 1 गते सोही ठाउँका असीम वनको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मन खोलामा सफेला परेको थियो घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रेमबहादुर विक 19 वर्षीय सुदीप विक 16 वर्षीय असीम वन र 15 वर्षीय ददी परियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो लालपुरजारा स्थायी बसोबासको सुनिश्चितता नगरी बसपार क्षेत्र खाली नगर्न पोखराका सुकुम्बासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएका छन् महानगरपालिकाले तयार पारेको प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लालपुर्जाको ग्यारेन्टी हुनुपर्ने माग गरेका हुन् लामो समयदेखि बसोबास गर्दै आएका पोखरा बसोबास क्षेत्रका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले महानगरपालिकाले अघि सारेको 3 महिनाको अस्थायी व्यवस्थापन तथा प्रति महिना 15,000 रूपियाँ भाडा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन् भूमिहीन तथा व्यवस्थित बसोबासी सरकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरूङले महानगरले जग्गाको ठोस सुनिश्चितता नगरी आर्थिक प्रलोभन देखाएर नागरिकलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभयो। स्थानान्तरण गर्नु अघि प्रस्तावित क्षेत्रमा खानेपानी, बिजुली, सड़क, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत पूर्वाधारको व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। कानून बमोजिम प्रत्येक परिवारलाई कम्तीमा 4 आना जग्गा किता काट गरी नक्सासहित लालपूजा प्रदान गरेर स्थायी व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। संघर्ष समितिले महानगर कार्यपालिकाको बैठकबाट स्थायी स्थानान्तरण, लालपूजा वितरणको उपचार निर्णय हुनुपर्ने अडान राखेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्की खोला करिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानले पोखरा वडा नम्बर 18, 2, 4, 5, 8, 7 र 17 हुँदै बग्ने फिर्की खोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ। अभियानका अनुसार करिब 8 किलोमिटर लामो फिर्की खोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरक्षण अपरिहार्य रहेको आइतबार अभियानले गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ। महाअभियानले विगतमा सञ्चालन गरिएको फिर्की खोला बचाऊ अभियान अन्तर्गत फिर्की बुलौदी खोला सफाई, जनचेतनामूलक कार्यक्रम तथा करिडोर, पैदल मार्ग र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। तर पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनको कमजोरी तथा नियमनको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको आरोप लगाइएको छ। नेपाल सरकारको अतिक्रमण हटाउने अभियान अन्तर्गत फिर्के खोलामा पोखरा महानगरले डोजर अभियान सञ्चालन गरेको भए पनि केही दिनमै रोकिँदा अभियान अधुरो बनेको महाअभियानको भनाइ छ। विज्ञप्तिमा नम्बर 4, 5, 8 र 7 का विभिन्न स्थानमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्ण रूपमा नहटाइएकाले खोला अतिक्रमण यथावत रहेको उल्लेख गरिएको छ। देशमै पहिलो पटक राइड शेयरिङलाई अनुमति दिने कानून बनाएको गण्डकी प्रदेशले पहिलो सेवा सञ्चालकको अनुमति दिएको छ। चल्तीका राइड शेयरिङ एप सञ्चालक सूचीकरणमा नआएका बेला सवारी सेवा नेपाल लिमिटेडले यो सेवा सञ्चालन गर्ने अनुमति पाएको हो। यातायात व्यवस्थाकारले सवारी कास्कीले अनुमति दिएपछि यही साताभित्रै सवारी सेवाले राइड शेयरिङ सेवा थाल्ने तयारी गरेको छ। सवारी सेवाका अध्यक्ष राजन कुमार श्रेष्ठले ऐनको व्यवस्था बमोजिम विस्फोट स्कूटर खरिद गरी सेवा सञ्चालनको तयारी भएको बताउनुभयो। सवारी सेवाले 4 पाङ्गे गाड़ीको खरिद प्रक्रिया शुरू गरिसकेको जनाएको छ। श्रेष्ठका अनुसार राजधानी काठमाडौँ सहित अन्य शहरबाट पनि सेवा दिने योजना सो कम्पनीले बनाएको छ। गण्डकी प्रदेशका यातायात व्यवस्थाकारले मध्ये कास्की बाहेक अन्यत्र राइड सेयरिङ सेवा सञ्चालनका लागि कुनै कम्पनीले प्रक्रिया शुरू गरेका छैनन्। अहिले कुशी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापी रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कुशी, मधेश र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिम का थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पछि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना धेरै छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालको लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै 2 हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनु भएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्नो उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो। खेल समाचार। काबा पुरूष भलिबलमा नेपालको चौथो हार बेहोर्दा सेमिफाइनल खेल्ने सम्भावना न्यून बनेको छ। प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग 3-2 पराजित भएको हो। बंगलादेशले नेपाललाई 18-25, 25-19, 21-25, 25-23 र 15-11 हराएको हो। नेपालले पहिलो र तेस्रो सेट जितेको थियो। बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो। निकै प्रतिस्पर्धात्मक खेलको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ। जितविहीन बन्ने नेपाल पहिलो देश हो। नेपालले पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलंकासँग र तेस्रो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो। नेपालले लीग चरणको अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। तीन बुद्धि सहमतिलाई लिएर नेकपामा माधव समूह नै विवादित, एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान। भोलिदेखि कोरियन भाषा परीक्षाको लागि आवेदन दिन सकिने, अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाई, 64% नेपालीको आवेदन अस्वीकृत। नागडुङ्गा सुरुङ मार्ग भोलिदेखि सञ्चालमा आउने त्रिवीको एमबीएस परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र आउट छानबिन समिति गठन। पोखराको फिर्की खोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन माग, अर्को ठाउँ ग्यारेन्टी नभई नहट्ने पोखरा बस पार्कका सुकुम्बासीको अडान। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन र काबा भलिबलमा नेपालको चौथो हार, सेमी फाइनल पुग्ने सम्भावना न्यून। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
24: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
25: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
26: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
25: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
26: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
25: फोन नम्बर 0614510000,
26: 0614510002, मोबाइल नम्बर 9856084666।
25: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
27: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
28: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
29: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
30: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
31: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779087।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0656414111, मोबाइल 98562938 र 98028222938।
9: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
11: भू तथा जलाधार व्यवस्थापन

0: सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रिसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
1: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0635 63 175 98 560 63 175।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9856055770।
4: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी पिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
8: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने?
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
10: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9806713425।
11: चिसा पानी, चिसा पानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9461616878, 9235527763।

0: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
0: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि 0635714479, मोबाइल 98560262658, 98468164145।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त भद्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेटक्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेड घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेड घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत पृतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले जबरजंगगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनात देवी दत्तगढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरवेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाण्डु पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाड़ी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई निकुञ्जको हल्दीफाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जलस्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डु महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशी टप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनाथ गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर 6 को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मिटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मिटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टपुमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मिटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसूनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकार्य अभ्यास गरेका छन्। सोक्रममा रणभीम गढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्स गढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1मा, भगवती प्रसाद गढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसाद गढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकार्य अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
2: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
3: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौ। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
2: र म प्राविधिक सुबेदार
4: सुभाविष्ट पोखरेल। म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हत हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाईको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ, त्यो सबै गर्छु मैले।
5: पियुष कविता थापा, म घोडचडी पेसामा आबद्ध छु। चुनावको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
4: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडी मुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्क सँगसँगै यसमा चाहिँ युज हुन्छ, कहिले गाडी मुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोख्ने छ।
3: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 1816 नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
6: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्, चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
7: कप्तान साहब, क्या कुरा गरे हो हजुरले, हाम्रा खसम यही छन्, छाडी गए मन बुटबुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
8: किन कुरा नबुझे कि हिट बरु आज जम बच्चालाई लिएर
9: जाने भेजा, म त जाने छुइन।
10: कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्, मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
7: बैरीका डरले भाग्ने त्यस्ता लाछी होइनौ हामी,
10: खसम भन्ने हाम्रा लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ, बरु बैरीको दाँत गर्न तयार छौ।
8: हेर, मायाले मात्र युद्ध जितिदैन, उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
10: आमा, म त जान्न, बरु बैरीलाई मेरो घोत्रोले हानेर ढाली नै दिन्छु।
2: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त झैं महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्बत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
3: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुवर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवर अवकाश प्राप्त।
11: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुतेली भन्छ त्यस्तो मान्छेलाई, त्यसरी मलाई कुनै महसुस भएन, मलाई राम्रै लाग्छ। मैले त अरू पनि इभेन्ट गर्न पाए भयो, हिमाल चढ्न पाएको भए त्यो बेला म हिमाल पनि चढ्थे जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नुपर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ नि देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिरहेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रौदी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइएम मोर स्ट्रङ्गर, आइएम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
2: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुवरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
3: यसै क्रममा विक्रम सम्बत 2060 साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्वदा थापा,
12: सम्मान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन. अब हामीले जागिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो. प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा. संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ. त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो. राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो. मेल र फिमेलमा कुनै पनि त्यसको थिएन. संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन. त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला.
2: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो. सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्बत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले. विक्रम सम्बत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो.
3: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्. पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ. यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ. भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी:
13: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ. साथै महिलालाई खुल्ला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन. बरु पुरूषको तुलनामा महिलाले अझ बढ़ी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ. जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन. सैनिक सेवा अन्य सेवा भन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ. महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ. जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे.
2: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ.
3: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ. यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ. जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा.
14: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ. सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ.
2: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्. यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्. नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ.
12: सबैले गाह्रो हुन्छ, लडाइँ हुन्छ, केटीहरूलाई बस्नु सबै अवस्थामा गाह्रो होला भन्ने यस्तो कुरा गरेको थियो। तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम खेली, पहिलोपटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेबनन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त के त अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो। त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यति खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने, समस्या भन्ने। र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घण्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो कुनै केही भयो भने उहाँ आउनुहुन्थ्यो। बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नो पनि उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भन्ने चाहिँ हामीले अनुभव गर्यौँ।
3: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्रसंघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
15: फिल गरेको थियो, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरू बाल बालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
16: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बाल बालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
3: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
17: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य सेवाको एउटा मुटु नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था, यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
16: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
18: म कराचेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु। दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउन लागि। अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस्, तर राइट तरिकाको दुःख गर्नुहोस् कि। मान्छेहरूले दुःख यति धेरै गर्छ कि, तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन। त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथै एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ।
3: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घड़ीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो। कोविड-19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो। यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल। यो काम गर्दै आउनु भएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
19: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ। रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ। हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ। अहिलेसम्म चाहिँ एक्सप्लोसिभ भनेको त अलिकति त्यो ट्रेन्ड जानेको छौँ। हिजोको दिनमा यस्तै आइडी भेटेको थियो, आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ। अब हामीलाई पनि त्यस्तो फिल हुन्छ, तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ क्या। र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन, र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ। त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
16: सैनिक सेवाका सबै क्षेत्रमा पुरूष तरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषत चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
20: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला पकाउने गरेको छ। अर्को भनेको चाहिँ त्यो सैनिक संगठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक संगठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू। त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
3: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहास मासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
0: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, जोलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
23: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
24: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
23: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
25: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
24: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
25: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घरमाथि
22: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
24: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
22: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
26: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
24: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
26: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
24: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
26: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
24: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
26: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
24: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
27: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
24: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
28: चलिरहेको देखेनौ पनि?
29: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
28: गटिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
28: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
6: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजेपछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166343372।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा

0: किनबा साकिना यो चम्चुरीका घरका फर्निचरका सामान पछि राम्रा हुन्। डराज हेर्यो टेस्टाई, लोभेट हेर्यो टेस्टाई, सोफा पर्दा कार्पेट हेर्यो सबै टेस्टाई।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98 5 38 38 800 98 4 61 56 58।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807625239,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
2: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिलगौडा त नहुँ।
5: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 मोबाइल नम्बर 9857061268
6: 9857062068।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
9: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
8: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
9: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
9: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
8: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
9: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
8: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भूक्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
9: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
8: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको, यिनै हुन् हाम्रा सम्पत्ति।
9: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रिसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
8: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
9: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
8: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
9: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0855-63-175, 98-560-63-175।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33-398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
9: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0654-14-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: शुक्ला गण्डकी FM 97.6।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: 있어서?
1: 어?
2: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडिपट्टि
3: हजुर काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
5: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
2: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
5: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
2: फोन गर्नुहोस् 0965905511
6: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
9: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
11: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
12: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
11: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
12: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
11: फोन नम्बर 0614510002
12: मोबाइल नम्बर 9856084466
11: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
13: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
14: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्
0: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
14: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855 50834।
1: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9855062676।
18: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
19: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
18: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
20: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
21: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
22: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9855065119 र 9864975756।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
2: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
1: थप जानकारीको लागि 0635714479, मोबाइल 98560062, 98468064145।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
6: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
14: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
15: कुटी हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
14: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
15: गतिलो ठाउँ चाहिँ कहाँ छ
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
17: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
19: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
20: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
19: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
20: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
19: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
20: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
19: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
20: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
19: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061433385 मोबाइल 9856303485

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट वरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। गोर्खाको गैरी छाप देउराली पन्द्रुङ सड़कका विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सञ्चालन बन्द भएको छ। डेढ साताको अन्तरालमा घ्याम्पे साल पाँचखुवा देउराली पन्द्रुङ खण्डको बारपाक सुलीकोट आठ पन्द्रुङको ढापा गौरी छाप र पहरेमा पहिरो खसेर सड़क अवरूद्ध बनेको हो। पान्द्रुङ ढापा खसेको पहिरो एक साता अघि पन्छाएर सड़क मरमत गरे पनि पुनः भाँसिएर सवारी आउजाउ ठप्प भएको बारपक सुलीकोट सातका वडा अध्यक्ष कृष्ण गुरूङले जानकारी दिनुभयो। घाँस काट्ने क्रममा भीड़बाट लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङको ढोरपाटन नगरपालिका 9 सुर्ती बाङमा शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर 42 वर्षीय जीवन विकको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष छेत्रीले जानकारी दिनुभयो। प्रहरीका अनुसार ढोरपाटन 8 सानो मसरी घर भएका विक गाई भैंसीको लागि पाखामा खरको घाँस काट्न जानुभएको थियो। बेलुकासम्म घर नफर्केपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको थियो। करिब 500 मिटर तल विकमृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मोबाइल नलिएको न्यूमा बागलुङको बडीघाट गाउँपालिका 17 वर्षीय लजिन थापालाई उनीहरूकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यही साउन 1 गते सोही ठाउँको असीम वनको जन्मदिन मनाउन गएका थापाको शनिबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 वर्षीय रेमबहादुर विक, 19 वर्षीय सुदीप विक, 16 वर्षीय असीम वन र 15 वर्षीय दी परियारलाई नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाई लालपूजा र स्थायी बसोबासको सुनिश्चितता नगरी बसपा क्षेत्र खाली नगर्न पोखराका सुकुम्बासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएका छन्। नगरपालिकाले तयार पारेको प्रतिवेदन प्रति असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लालपूजाको ग्यारेन्टी हुनुपर्ने माग राखेको हुन्। लामो समयदेखि बसोबास गर्दै आएका पोखराका बसपा क्षेत्रका भूमिहीन दलित सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूले महानगरपालिकाले अघि सारेको 3 महिनाको अब अस्थायी व्यवस्थापन तथा प्रति महिना 15,000 रूपियाँ भाडा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन्। भूमिहीन तथा सुकुम्बासी बसोबासी सहकार संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरूङले महानगरले जग्गाको ठोस सुनिश्चितता नगरी आर्थिक प्रलोभन देखाएर नागरिकलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभयो। स्थानान्तरण गर्नु अघि प्रस्तावित क्षेत्रमा खानेपानी, बिजुली, सड़क, स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत पूर्वाधारहरूको व्यवस्था हुनुपर्ने उहाँको माग छ। बमोजिम प्रत्येक परिवारलाई कम्तीमा 4 आना जग्गा किता काट गरी नक्सा सहित लाल पूर्जा प्रदान गरी स्थायी व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। संघर्ष समितिले महानगर कार्यपालिकाको बैठकबाट स्थायी स्थानान्तरण र लाल पूर्जा वितरणको औपचारिक निर्णय हुनुपर्ने अडान राखेको छ। वातावरण संरक्षणका लागि महाअभियानका थिले फिर्के खोला कोरिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग आग्रह गरेको छ। अभियानले पोखरा महानगरपालिकाका वडा नम्बर 18, 2, 4, 5, 8, 7 र 17 हुँदै बग्ने फिर्के खोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन भएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ। अभियानका अनुसार करिब 8 किलोमिटर लामो फिर्के खोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरचना परिहार रहेको आइतबार अभियानले गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ। महाअभियानले विगतमा संचालनमा आएको फिर्के खोला बचाउ अभियान अन्तर्गत फिर्के बुलौदी खोला सफाई जनचेतनामूलक कार्यक्रम तथा कोरिडोर पैदल र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। तर पछिल्लो वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनमा कमजोरी तथा नियमनको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको आरोप लगाएको छ। नेपाल सरकारको अतिक्रमण हटाउने अभियान अन्तर्गत फिर्के खोलामा पोखरा महानगरले डोजर अभियान सञ्चालन गरेको भए पनि केही दिनमै रोकिँदा अभियान अधुरो बनेको महाअभियानको भनाइ छ। विज्ञप्तिमा वडा नम्बर 4, 5, 8 र 7 विभिन्न स्थानमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्ण रूपमा नहटाइएको, खोला अतिक्रमण यथावत रहेको उल्लेख गरिएको छ। देशमा पहिलो पटक राइड सेयरिङ अनुमति दिने कानून बनाएको गण्डकी प्रदेशले पहिलो सेवा सञ्चालनको अनुमति दिएको छ। चल्तीका राइड सेयरिङ एप संचालक सूचीकरणमा नआएका बेला सवारी सेवा नेपाल लिमिटेडले यो सेवा सञ्चालन गर्ने अनुमति पाएको हो। यातायात व्यवस्था कार्यालय सवारी कास्कीले अनुमति पाएपछि यही साताभित्रै सवारी सेवाले राइड सेयरिङ सेवा थाल्ने तयारी गरेको छ। सवारी सेवाका अध्यक्ष राजन कुमार श्रेष्ठले एनको व्यवस्थापन 20 स्कुटर खरिद गरी सेवा सञ्चालनको तयारी भएको बताउनुभयो। सवारी सेवाले 4 पाङ्ग्रे गाडीको खरिद प्रक्रिया शुरू गरिसकेको जनाएको छ। श्रेष्ठका अनुसार राजधानी काठमाडौँ सहित अन्य शहरहरूबाट पनि सेवा दिने योजना सो कम्पनीले बनाएको छ। गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालय मध्ये कास्की बाहेक अन्यत्र राइड सेयरिङ सेवा सञ्चालनका लागि कुनै कम्पनीले प्रक्रिया शुरू गरेको छैन। कास्कीमा हालसम्म 5 कम्पनीले का लागि निवेदन दिएका थिए। कार्यालय प्रमुख ढाका प्रसाद शर्माले सजिलो नेपाल प्राली, सवारी सेवा नेपाल लिमिटेड, इकोमो नेपाल प्राली, जेम्स ग्रीन इलेक्ट्रोमोबिलिटी सर्भिस प्राली र मुभ इन नेपाल प्राली सेवा सञ्चालनका लागि स्वीकृत भएको जानकारी दिनुभयो। भाडामा गाडी लिएर आफै चलाउने सेवा, सेल्फ ड्राइभमा सेवा सञ्चालनका लागि भने कुनै कम्पनीले पनि आवेदन गरेका छैनन्। सूचीकृत भएका अरू कम्पनी एप निर्माण, सवारी व्यवस्थापन लगायतका प्रक्रियामा छन्। चल्तीमा राइड सेयरिङ एपका संचालक प्रतिनिधि यसबारे बुझ्न आए पनि सूचीकरणमा नआएको कार्यालय प्रमुख सभाले बताउनुभयो। प्रदेश सरकारले साउन 15 गतेभित्र दर्ता हुन सेवा दिइरहेका कम्पनीलाई सूचना जारी गरिसकेको छ। तोकिएको अवधि अनुमति नलिए सेवा सञ्चालन गरेमा 1,00,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ। धन्यवाद। भोलि बिहान 5:25 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। तिनजेलसम्मको लागि सपरिवारलाई बिदिनुहोस्। राम्रोसँग झाल ढोकाको चुक्को लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानी माई बतल बानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWS SSUKL LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
3: प्रोपाइटर रोशनी श्रेष्ठ।
5: मोबाइल नम्बर 9827103066 र 9860094340।
6: मङ्गलम पुनरी काक्ष मङ्गलाय तनुहरी
7: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
8: ओमकार।
7: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
8: ओमकार।
7: अनि घरमा पूजा सामग्री पनि छैन भने
8: ओमकार।
7: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
7: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden, तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौड़ा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
11: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रीय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार
6: शुक्ला गण्डकी समाचार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल साउन महिनाको 11 गते सोमबार, असार शुक्ल पक्षको त्रियोदशी तिथि, अंग्रेजी मिति अनुसार जुलाई 27 तारीक सन् 2026, नेपाल सम्म 1146। सूर्योदय बिहान 5:24 भयो भने सूर्यास्त साँझ 6:57 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा। शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट तीन बुधे सहमतिलाई लिएर नेकपामा माधव समूह नै विभाजित, एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान, आजदेखि कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सकिने, अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाई, 64% नेपालीहरूको आवेदन अस्वीकृत, नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा आउने, त्रिवीको एमबीएस परीक्षा शुरू भएको केही मिनटमै प्रश्नपत्र आउट, छानबिन समिति गठन, पोखराको फिर्के खोला कोरिडोर निर्माण अभियान प्रभावकारी बनाउन माग, अर्को ठाउँ ग्यारेन्टी नभई नहट्ने पोखरा बसपाका सुकुम्बासीहरूको अडान, इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, र काबा भलिबलमा नेपालको चौथो हार सेमी फाइनलमा पुग्ने सम्भावना न्यून।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको तीन बुधे सहमतिलाई लिएर सहसंयोजक पक्षधारी नै दुई समूहमा विभाजित भएका छन्। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमलदार प्रचण्ड विषाद प्रदेशमा देश कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेकपाले नेतृत्व गर्ने सहमति भएको थियो। मधेस र गण्डकी प्रदेशमा अन्य दलहरूसँग परामर्श गरेर नेतृत्व सम्बन्धमा निर्णय लिने भनिएको छ। तर सहमतिमा हस्ताक्षर गर्ने बेलामा सहसंयोजक माधव कुमार नेपाल अनुपस्थित रहेका थिए। आफ्नो सहमति विनय प्रचण्डले ओलीसँग तीन बुधे सम्झौता गरेको विषयमा नेपाल असन्तुष्ट रहेको चर्चा चलेको बेला साविक नेकपा पार्टीका नेताहरूले पक्ष विपक्षमा प्रतिक्रिया दिएका छन्। नेपाल निकट नेता रामकुमार भट्टराईले कार्यरत एकता हुँदै विषय भविष्यमा वाम एकता गर्ने बाटोमा जाने गरी सहमति भएको भए राम्रो हुने बताउनुभयो। एमाले र नेकपा एमाले सरकार बनाएपछि के काम गर्ने भनेर प्राथमिकता समेत निर्धारण गरेको भए राम्रो हुने भट्टराईले स्पष्ट पार्नुभयो। नेकपा एमालेका युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक विदाय हुनुपर्ने आह्वान गरेका छन्। पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका विषयक हिजो काठमाण्डुमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक विदायका साथ पार्टीको सांगठनिक रूप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन्। उनीहरूले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले भएको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका छन्। वक्ताहरूले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ त्यति नै कमजोरी अरू पदाधिकारीहरूको रहेको तर्क प्रस्तुत गरेका थिए। प्रदेशहरूमा नयाँ समीकरणका आधारमा सरकार गठनका लागि प्रक्रिया शुरू भएका छन्। पाँच प्रदेशमा हालको सत्ता परिवर्तन हुँदैछ। तीमध्ये केही प्रदेशमा मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको गठबन्धनले पाँचवटा प्रदेशमा सत्ताको नेतृत्व बाँडफाँड गरेका छन्। जसमध्ये तीनवटा प्रदेशमा एमाले र दुईवटा प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। मधेस र गण्डकी प्रदेशमा भने अहिले भागभण्डा भएको छैन। संसदमा भएको दलगत सांसद संख्याका कारण दुई प्रदेशलाई अनिवार्य बनाइएको हो। गण्डकीमा 59 दीपक मनाकीको पद रिक्त रहेका छन्। सरकार बनाउनका लागि यहाँ कम्तीमा 30 सांसदहरूको समर्थन अनिवार्य छ। यसअघि कांग्रेस र एमालेको गठबन्धन देशै भर टुटिसकेको छ। गण्डकीमा पनि उक्त गठबन्धन टुट्दा नयाँ समीकरणमा निर्माणमा ठूलो संघर्ष हुने देखिएको छ। एमाले र नेकपा मिल्दो 28 सीट पुग्छ। यो गठबन्धनलाई सरकार बनाउन कम्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ अनिवार्य छ। संसदको ठूलो दल नेपाली कांग्रेस एक्लैको 27 सीट छ। तर कांग्रेसलाई पनि राप्रपा र नेपाल समाजवादी पार्टी हाल प्रलोपाको समर्थन आवश्यक अनिवार्य छ। अहिले यी दुवै दलका सांसदहरू अनिर्वाचन उनीहरूले निर्णय लिइसकेका छैनन्। राप्रपाको 2 सीट र प्रलोपाको 1 सीटले नयाँ सत्ता समीकरणमा म्याजिक हुनेवाला छ। आफ्नो सत्ता टिकाउन मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे काठमाण्डौमा गृह कार्य गरिरहेका छन्। यता हालसम्मको सत्ता साझेदार दल एमाले के गर्ने भन्ने निर्णय लिइसकेको अवस्था छैन। निर्णायक भूमिकामा देखिएको राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङ अहिले नै निर्णयमा पुग्ने अवस्था नबनेको बताउनु भएको छ। दलका नेता पञ्चराम गुरूङ ले अहिले नै निर्णयमा पुग्ने अवस्था नबनेको बताएका छन्। दलहरू दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको स्थिरताका लागि सोच्नुपर्नेमा सत्ताको खिच्चा तानेमा आफूहरूलाई समेत तान्ने अवस्था सिर्जना गरेकोमा उनी खुशी छैनन्। अहिले जे भइरहेको छ यो एकदमै गलत हो। केन्द्रबाट सत्ता समीकरणमा फेरबदलको निर्णय भएपछि हामीले चाहेर मात्रै पनि नहुने रहेछ। उहाँले भन्नुभयो यो बेलामा राप्रपा जिम्मेवार र हिसाबले प्रस्तुत हुन्छन्। हाम्रै कारणले राजनीतिको जटिलता आउँछ वा देशलाई समस्या थपिन्छ भनेर हामीले गम्भीर भएर सोध्नुपर्छ र सहजीकरण गर्नुपर्छ। आफूहरू हतारिएर निर्णय नगर्ने गुरूङको भनाइ छ। राप्रपाले नयाँ गठबन्धनलाई साथ दिए सहजै सरकार बन्न सक्छ। कांग्रेस भने पर्लोपालाई पनि फकाउनुपर्छ। मुख्यमन्त्री पाण्डेले यो अभियान यो अभ्यास यसअघि नै गरिसकेका छन्। एमाले निर्णय गरेपछि मात्रै आफूहरू निर्णयमा पुग्ने राप्रपाको योजना छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर अफ बिजनेस स्टडी एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको खुलेको छ। साउन 8 गते स्नातको तर्फको अर्गनाइजेशन बीएड विषयको परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा प्रश्नपत्र बाहिरिएको खुलेको हो। एमबीएस फर्स्ट सेमिस्टर सेक्सन सी नामको वाट्सएप ग्रुपमा परीक्षा शुरू भएको 5 मिनटमै पठाइएको खुलेको हो। केही मिनटमै सामाजिक सञ्जाल मार्फत बाहिरिएको भन्दै फेसबुक पेज टियु स्टुडेन्टले त्रिवीको ध्यानाकर्षण गराएको थियो। उक्त पेजले त्यही वाट्सएप ग्रुपका स्क्रिनसटहरू समेत सार्वजनिक गरेको छ। प्राप्त जानकारी अनुसार परीक्षा मध्याह 12 बजे शुरू भएको थियो, तर करिब 12:05 नै परीक्षा प्रश्नपत्रहरू विभिन्न वाट्सएप समूहमा साझा गरिएको दावी गरिएको छ। यस घटनाले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको परीक्षार्थी तथा सरकारवालाहरूको भनाइ छ। उक्त पेजमा उल्लेख छ, सार्वजनिक गरिएको स्क्रिनसटमा सुलभ सर भनिएको व्यक्तिले प्रश्नपत्र पठाएको देखिन्छ। उनले प्रश्नपत्र पठाएपछि केशव भट्ट भन्ने व्यक्तिले सर सोल्युसन पनि पठाइदिनु नभनेका छन्। त्यसको केही मिनटमा सुलभले अर्को पीडीएफ फाइल पठाएको देखिन्छ। उक्त पीडीएफमा के थियो भने खुलेको छैन। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा हुने भएको छ। निर्माण थालेको 80 महिनापछि सुरुङ मार्ग सञ्चालन हुन लागेको हो। सुरुङ 24 घण्टा खुल्ला हुनेछ। पहिलो लटमा आपतकालीन सवारी साधनहरूलाई सुरुङ खुल्ला गरिने नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताउनुभयो। पहिलो दिन एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीहरूको गाडीका लागि सुरुङ खुल्ला हुन्छ उहाँले भन्नुभयो। त्यसपछि अन्य सवारी साधनहरूलाई चरण चरण गरेर खुल्ला गर्दै लान्छौ। डिजेल, पेट्रोल, ग्यास लगायतका अत्याधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीहरूलाई निषेध गरिएको छ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूलाई शुल्क तोकिसकिएको छ। कार र भ्यानले काठमाडौँ भित्रदा 65 र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस, ट्रक र टिप्परलाई काठमाडौँ भित्रदा 115 र बाहिरिँदा 80 रूपियाँ शुल्क तोकिएको छ। बस ट्रकले सुरुङ मार्ग भएर काठमाडौँ छिर्दा 260 र जनही यही मार्ग भएर बाहिर 200 रूपियाँ शुल्क तिर्नुपर्नेछ। ठूलो ट्रक र हेभी सवारी लरी साधनले भने सुरुङबाट उपत्यका भित्रदा 600 र बाहिरिँदा 250 रूपियाँ शुल्क टोल शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, 2 पाङ्ग्रे, 3 पाङ्ग्रे सवारी र नन मोटराइज सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायतका अत्याधिक प्रज्वलन पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीहरूलाई सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिएको सड़क बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसले बताउनुभयो। सुरुङ मार्ग शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एनट्याकको व्यवस्था गरिएको छ। आज सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ। एबीएस कोरियन शाखाले सूचना जारी गरेर सन् 2026 लागि प्रथम चरणको आवेदन आजदेखि खुल्ला हुने जानकारी दिएको हो। यही जुलाई 27 अगस्तसम्म आवेदन दिन सकिनेछ। यसबाट पनि आवेदन अनलाइन मार्फत दिन सकिने शाखाले जनाएको छ। शाखाको अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या 7200 हुने अनुमान छ। 10% भन्दा बढी उत्पादनमूलक क्षेत्रमा 5000 उत्तीर्ण हुने अनुमान छ। यसै गरी कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 1000 र वन क्षेत्रमा पनि 1000 कोटा तोकिएको छ। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारहरूको माग अनुसार उत्तीर्ण संख्या थप घट हुन सक्छ। यसपटक सेवा र वन क्षेत्र थप भएका छन्। अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा अस्वीकृत हुने दर अहिलेसम्मकै उच्च भएको छ। सरकारी तथ्याङ्क अनुसार नेपालबाट यहाँका शैक्षिक संस्थाहरूमा आवेदन दिएका मध्ये करिब 64% विद्यार्थीहरूको भिसा आवेदन अस्वीकृत भएको हो। पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीहरूको छनौट प्रक्रियामा अझ कडाई गरेपछि भिसा अस्वीकृत हुने क्रमशः अत्याधिक वृद्धि भएको हो। अस्ट्रेलियाले विद्यार्थीहरूको राम्रो छनौटका लागि देशलाई अलग अलग वर्गीकरण गरी भिसा आवेदन लिने गरेको छ। यी डिभिजन्स लेभलका आधारमा गरिने छनौट प्रक्रियामा नेपाल पछिल्लो समय सबैभन्दा तल्लो लेभल 3 रहेको यस क्षेत्रमा काम गरिरहेको भनाइ छ। यसअघि नेपाल दोस्रो नम्बरमा थियो। केही महिना अघि गरिएको पुनरावलोकन तथा तेस्रो नम्बरमा झरेको छ। नेपालबाट सबैभन्दा धेरै भिसा स्वीकृत हुने अध्ययनको क्षेत्र व्यावसायिक शिक्षा परेको छ। खर्च कम लाग्ने र छोटो अवधिमा हुने भोकेसनल भेट कोर्समा त झण्डै 90% विद्यार्थीहरूको भिसा अस्वीकृत भएको छ। तथ्याङ्क हेर्ने हो भने 549 भिसा आवेदन दिएको मध्ये यसमा 56 मात्र भिसा प्राप्त गरेका छन्। गोर्खाको गैरी छापदेउराली पन्द्रुङ सड़कका विभिन्न ठाउँहरूमा पहिरो खस्दा यातायात सञ्चालन बन्द भएको छ। डेढ साताको अन्तरालमा घ्याम्दे साल 5 खुवा देउराली पान्द्रुङ खण्डको बारबाग सुलीकोट 8 पान्द्रुङको ढापा गौरी छाप र पहरेमा पहिरो खसेर सड़क अवरूद्ध बनेको हो। पान्द्रुङ ढापामा खसेको पहिरो एक साता अघि पन्साएर सड़क मर्मत गरिए पनि पुनः भाँचिएर सवारी आउजाउ ठप्प भएको बारबाग सुलीकोट का वडा अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ। बागलुङको ढोरबाट नगरपालिका 9 सुर्तीबाङमा शनिबार दिउँसो घाँस काट्ने क्रममा लडेर 42 जीवन विकको मृत्यु भएको ढोरपाटन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आशिष छेत्रीले जानकारी दिनुभयो। परिवारका अनुसार ढोरपाटन 8 सानो मसरी घर भएका विक गाई भैँसीको लागि पाखोमा खरको घाँस काट्न जानुभएको थियो। बेलुकासम्म घर नफर्किएपछि छिमेकीले खोज्दा लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको थियो। करिब 500 मिटर तल विकमृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मोबाइल नदिएको न्युमा बागलुङको बडीघार गाउँपालिका एका 17 लजिन थापालाई उनीहरूकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ। यस आउने गते सोही ठाउँका असीम वनको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा सफेला परेको थियो। घटनामा संलग्न रहेको आरोपमा 20 रिम बहादुर विक, 19 सुदीप विक, 16 असीम वन र 15 ददी परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी परीक्षक फरिन्द्र प्रसाईले बताउनुभयो। लालपुरगा र स्थायी बसोबासको सुनिश्चितता नगरी बस्दा क्षेत्र खाली नगर्न पोखराका सुगमवासीहरूले पोखरा महानगरपालिकालाई चेतावनी दिएको छ। महानगरपालिकाले तयार पारेको प्रतिवेदन प्रति असन्तुष्टि जनाउँदै उनीहरूले स्थायी व्यवस्थापन र लालपुर्जाको ग्यारेन्टी हुनुपर्ने माग गरेको हुन्। लामो समयदेखि बसोबास गर्दै आएका पोखरा बस्ता क्षेत्रका भूमिहीन र सुगमवासी तथा व्यवस्थित बसोबासीहरूले महानगरपालिकाको अघि सारिएको 3 अस्थायी व्यवस्थापन तथा प्रति महिना 15,000 भाडा उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेका छन्। भूमिहीन तथा व्यवस्थित बसोबासी सरकार संघर्ष समितिका संयोजक प्रेम बहादुर गुरूङले महानगरले जग्गाको ठोस सुनिश्चितता नगरी आर्थिक प्रलोभन देखाएर नागरिकहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाउनुभयो। स्थानान्तरण गर्नु अघि प्रस्तावित क्षेत्रहरूमा खानेपानी, बिजुली, सड़क र स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत पूर्वाधारहरूको व्यवस्था हुनुपर्ने उहाँको माग छ। कानून बमोजिम प्रत्येक परिवारलाई कम्तीमा 4 जग्गा किता काट गरी नक्सा सहित लालपूर्जा प्रदान गरी स्थायी व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। संघर्ष समितिले महानगर कार्यपालिकाको बैठकबाटै स्थायी स्थानान्तरण र लालपूर्जा वितरणको औपचारिक निर्णय हुनुपर्ने अडान राखेको छ। वातावरण संरक्षणका लागि महाअभियान कास्कीको फिर्के खोला कोरिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। अभियानले पोखरा महानगरपालिका नम्बर 18, 2, 4, 5, 8, 7 र 17 हुँदै बग्ने फिर्के खोलाको संरक्षण सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि संचालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ। अभियानका अनुसार करिब 8 किलोमिटर लामो फिर्के खोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरक्षण अपरिहार्य रहेको आइतबार अभियानले गरेको पत्रकार सम्मेलनमा विस्तारित विज्ञप्तिमा उल्लेख छ। महाअभियानले विगतमा सञ्चालन गरिएको फिर्के खोला बचाउ अभियान अन्तर्गत फिर्के बुलौदी खोला सरसफाई, जनचेतनामूलक कार्यक्रम तथा कोरिडोर, पैदल मार्ग र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। तर पछिल्लो वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनका कमजोरी तथा नियमनहरूको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको अभाव आरोप लगाइएको छ। नेपाल सरकारको अतिक्रमण हटाउने अभियान अन्तर्गत फिर्के खोलामा पोखरा महानगरले डोजर अभियान सञ्चालन गरेको भए पनि केही दिनमै रोकिँदा अभियान अधुरो बनेको महाअभियानको भनाइ छ। विज्ञप्ति मोड नम्बर 4, 5, 8 र 7 का विभिन्न स्थानहरूमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्ण रूपमा नहटाइएको, खोला अतिक्रमण यथावत रहेको उल्लेख गरिएको छ। शुक्ला गण्डकी समाचारमा खबरका सिलसिलाहरू बाँकी नै छ, अहिले भने विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।

0: साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजीलैंड, दुबई, यूरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
0: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ टिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0657142445, 0657142445।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
0: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी। प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
3: कता हिँडेको आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, साढे नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0657414050, मोबाइल 98463231।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
14: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।